0: अरबको राजधानी रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो पटक भएको क्षेप्रास्त्र प्रहारमा एकजनाको मृत्यु भएको छ भने 11 जना घाइते भएका छन्। साउदी सैन्य प्रवक्ताका अनुसार विमानस्थलमा एक क्षेप्रास्त्र खसेको थियो, जसका कारण यात्रु हल नम्बर 4 भीषण आग लागि भएको छ। यसअघि शनिबार सोही विमानस्थलमा भएको अर्को आक्रमणमा 13 जनाको मृत्यु हुनका साथै 308 जना घाइते भएका छन्। यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले साउदी अन्तर्राष्ट्रिय विमानस्थलमा यमनको हुती विद्रोहीले गरेको आक्रमणको निन्दा गर्नुभएको छ। महासचिव गुटेरेसले जारी गरेको विज्ञप्तिमा उक्त आक्रमणबाट आफू स्तब्ध भएको समेत उल्लेख गर्नुभएको छ। आक्रमणमा शनिबार भने 12 जनाको मृत्यु भएको र कैयौं सर्वसाधारण घाइते भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ। सर्वसाधारण नागरिक र उनीहरूका पूर्वाधारमाथि गरिने आक्रमण अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको भन्दै यस्ता आक्रमण तत्काल रोक्न उहाँले आह्वान समेत गर्नुभएको छ। र शक्तिशाली भूकम्पपछि लगातार आएका प्रकम्पले बस्ती हल्लाएसँगै पानामा सरकारले संकटकाल घोषणा गरेको छ। अधिकारीहरूका अनुसार भूकम्पबाट देशका सबै 10 प्रान्त र 2 आदिवासी क्षेत्रमा भौतिक क्षति पुगेको छ। मानवीय क्षति नभएको बताइए पनि 27 जना भने घाइते भएका छन्। शुक्रबार 7.7 र 6.6 म्याग्निच्युडका 2 शक्तिशाली भूकम्प गएपछि केन्द्रबिन्दु नजिकका भवन भत्किएका थिए। त्यसपछि प्रकम्प गइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेको
1: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओमानमा भइरहेको ओडीआई श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले दिएको 236 रनको लक्ष्य पछ्याएको क्यानडा 48.4 ओभरमा 211 रनमा अल आउट भएपछि नेपाल 24 रनले विजयी भएको हो। नेपालका लागि रोहित पौडेलले 101 रनको शतकीय पारी खेल्नुभयो भने करण केसी, ललित राजवंशी, सन्दीप लामिसानी र नन्दन यादवले समान 2-2 विकेट लिनुभयो। जितसँगै नेपाल 33 खेलबाट 26 अंक जोड्दै लीग 2 अंक तालिकामा 6 स्थानमा उक्लिएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान रोहित पौडेलले क्यानडा विरूद्ध ओडीआई क्रिकेटमा 3रो शतक पूरा गर्नुभएको छ। अफ्रिकी राष्ट्र बुर्किना फासोका राष्ट्रपति इब्राहिम ट्राओरेले राष्ट्रिय फुटबल महासंघलाई कार्यवाही गर्ने चेतावनी दिनुभएको छ। महासंघले आगामी दिनमा व्यवस्थापन र अन्तर्राष्ट्रिय नतिजामा सुधार गर्न नसके हस्तक्षेप गर्ने राष्ट्रपति इब्राहिमले चेतावनी दिएको अन्तर्राष्ट्रिय एजेन्सीहरूले खबर उल्लेख गरेका छन्। र भारतले तेस्रो टी20 आईमा पाउना टोली वेस्ट इण्डिजलाई 14 रनले हराएको छ। इन्डोरमा हिजो भएको खेलमा पहिले ब्याटिङ गरेको भारतले 20 ओभरमा सबै विकेट गुमाएर 223 रन बनाएको थियो। प्रत्युत्तरमा वेस्ट इण्डिजले 20 ओभरमा 7 विकेटको क्षतिमा 209 रन बनाउन सक्यो।
0: बुढी गण्डकीको बारी पछिको उद्धार राहत र पुननिर्माणसँगै अघि बढ़ाउने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: विपदको समयमा घर, अस्थायी बसोबास स्थल, होल्डिङ सेन्टर वा अन्य कुनै पनि स्थानमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका व्यक्तिहरूमाथि कुटपिट, उपेक्षा, विभेद, हिंसा, यातना तथा यौन दुर्व्यवहार जस्ता घटनाहरू हुन सक्ने जोखिम बढ्छ।
3: आफ्ना बालबालिकालाई सधैँ निगरानीमा राखौं, उनीहरू प्रति सकारात्मक व्यवहार गरौं, समय बिताऊ र उनीहरूका कुरा ध्यानपूर्वक सुनौ, सम्भावित जोखिम बारे सचेत रहौ। बाल बालिकाको स्वास्थ्य, पोषण, शिक्षा, संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गरौं।
2: बाबु आमा गुमाएका, अभिभावकबाट बिछोडिएका, अलपत्र परेका वा हिंसा तथा दुर्व्यवहारको जोखिममा रहेका बाल बालिकालाई सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गरौं।
3: बाल हेल्पलाइन 1098, बाल बालिका खोजतला समन्वय केन्द्र 104, राष्ट्रिय महिला आयोग 1145
2: र नेपाल प्रहरी 100 बाल बालिकाको सुरक्षा सबैको जिम्मेवारी।
0: सेव द चिल्ड्रेन र फोकस नेपालको साझेदारीमा धादिङ जिल्लाद्वारा जनहितमा जारी।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब बुढी गण्डकी बारी र पुननिर्माणको कुरा। गोर्खाको बुढी गण्डकीमा आएको बारीले थुप्रै भौतिक संरचनामा क्षति पुर्याएको छ। पूर्व सूचना भएका कारण मानवीय क्षति कम भए पनि पुल, घर तथा बारी पूर्ण रूपमा बढ़ेको छ भने यस्तो अवस्थामा सरकारले कसरी काम गरिरहेको छ? राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महससँग कुराकानी गरेका छौं।
5: पक्की पुल दुईवटा, जोलिङ्गे पुल दुईवटा, जलविद्युत तीनवटा, त्यसपछि घर क्षतिहरू पनि पूर्ण रूपमा 45 र आंशिक 27 छ। यसको अझ अपडेट अध्यावधिक हुने क्रममा छ अहिलेसम्मको डेटा अनुसार। त्यसरी गोठ क्षति धेरै भएको छ 34 वटा, त्यसपछि बंगुरको गोठ क्षति भनेर 12 वटा र सहरी साधन 3 वटा को विवरण हामीसँग छ। त्यो चाहिँ क्षतिका भए। यो क्षतिको सँगसँगै हामीले क्लस्टर लिडहरूको जहाँ झोलुङ्गे पुल पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको विभागहरूको प्रतिनिधिज्यूहरू पनि हुनुहुन्थ्यो, डी साहबहरू लगायत, उहाँहरूले चाहिँ यो तुरन्तै डेलिभरी चाहिँ तुरन्तै त्यहाँ चाहिँ एउटा सेटअप गर्ने भन्ने पनि माननीय मन्त्रीज्यूको पनि निर्देशन छ र त्यही अनुसार उहाँले काम पनि गरिराख्नु भएको छ।
0: बाढी पीड़ितका लागि प्राधिकरणले 3 वटा ठोस काम के गर्छ र ती काम कहिलेसम्म पूरा हुन्छन्, केही छ?
5: मुख्य गरी चाहिँ अहिले हामीले गर्ने भनेको चाहिँ जुन यो सुरक्षित स्थानमा राखिएका बासिन्दाहरू हुन्छ उहाँहरूलाई चाहिँ राहत र बन्दोबस्तीका सामग्री नै हो। उहाँलाई चाहिँ सुरक्षित स्थानमा राखेको, उहाँलाई अब खाद्यान्नदेखि लिएर बस्नको लागि अब कपडाहरू होइन, ब्लाङ्केटहरू सुत्नको लागि व्यवस्था होइन, ठाउँकै पनि व्यवस्था गर्नुपर्ने हुन्छ पहिलो हो भने। अर्को कुरा चाहिँ अब त्यहाँ अब जुन चाहिँ मेनली यो टुटेकोहरू ब्रिजको कुराहरू छ जसले चाहिँ अब हाम्रो चाडपर्व पनि नजिकले गर्दाखेरि आवतजावत अलिक बढी नै गर्नुपर्ने र अब अलिकति बिजी भनौँ न व्यस्त पुलहरू नै बढी आवश्यक पर्ने पुलहरू नै बगाएको देखियो र त्यसको चाहिँ तुरन्त निर्माण गर्नुपर्ने छ भने सँगसँगै जुन घरहरू बगाएका छन् तिनीहरूको घरहरू बगाउने बासिन्दाहरूको लागि चाहिँ अस्थायी आवास र निजी आवासको काम पनि सँगसँगै प्यारलली शुरू गर्नुपर्ने हो।
0: जस्तो बाढी आउनु अघि जोखिममा रहेका नागरिकलाई पूर्व सूचना दिन सकिएको अवस्था थियो?
5: यस्तो थियो, बाढी आउनुभन्दा पूर्व जुन हाम्रो यो हाइड्रोलोजिकल स्टेसनहरू छ नदीहरूमा जडान गरिएको, त्यसले चाहिँ हामीलाई रेड अलर्ट देखाइरहेको थियो र हामीले डीएचएम जुन यो जल तथा मौसम विज्ञान विभाग र हामी प्राधिकरणले त्यसलाई चाहिँ हामीले विभिन्न मिडिया मार्फत चाहिँ प्रचार प्रसार गरेर उहाँलाई जानकारी दिने काम चाहिँ गर्यौं।
2: यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
0: बुढी गण्डकीमा आएको बाढ़ीले बेपत्ता 5 जनाको खोजी कार्य आज बिहानैदेखि शुरू हुने। भौतिक संरचनाको क्षति मूल्याङ्कनका लागि विज्ञ सहितको टोली परिचालन। पुल बगेको स्थानमा बेली ब्रिज निर्माणको काम आज
5: विज्ञान विभाग र हामी प्राधिकरणले त्यसलाई चाहिँ हामीले विभिन्न मिडिया मार्फत चाहिँ प्रचार प्रसार गरेर उहाँलाई जानकारी दिने काम चाहिँ गर्यौं।
2: यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका

0: रामत निर्माणाधीन अरूण तीनको म्याद 2084 फागुनसम्म थप दशैका लागि रूट प्रमिट खुला सड़क सम्पर्कमा जोड़िए बाढ़ी प्रभावित जिल्ला
1: साउदी विमानस्थलमा दोस्रो पटक आक्रमण एकजनाको मृत्यु 11 जना घाइते राष्ट्रसंघद्वारा निन्दा शक्तिशाली भूकम्पपछि पानामामा संकटकाल घोषणा
0: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओडीआई श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालद्वारा क्यानाडा पराजित रोहित पौडेलको तेस्रो शतक
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले रबिन सायमीले बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ विभिन्न प्रकारका विपदको सामना गर्नु परेको छ नेपाली नागरिकले तर विपदको बेलामा सहयोगका लागि सरकारलाई याचना गर्न खोज्दा कहिलेकाहीँ टेलिफोनको टावर नहुने कहिले इन्टरनेट नहुने लगायतका विभिन्न समस्याहरू र जुन प्रकारको गुनासो गरिन्छ त्यो अनुसारको सुविधा नपाएको पनि विभिन्न व्यक्तिहरूले गुनासो गर्दै आएका छन् यहाँ एउटा खुल्ला क्षेत्र देखाइएको छ माथिपट्टि पहाड़का थुम्काहरू देखिन्छन् तलपट्टि जहाँ ठूलो बाढ़ी आएको छ र बाढ़ीमा घर डुबेका छन् त्यहाँ केही पशु चौपायाहरू छन् र त्यो पशु चौपाया सँगसँगै अगाडिपट्टि एकजना व्यक्ति छन् जसको आधा शरीर पूरै त्यहाँ छोपेको छ डुबेको छ बाढ़ीमा डुबानमा परेको जस्तो देखिन्छ ती व्यक्तिको हातमा देब्री हातमा मोबाइल छ र मोबाइल तर्फ उनले कसैलाई फोन लगाइराखेको जस्तो देख्न सकिन्छ र उनी केही भन्दैछन् माथि यस्तो लेखिएको छ सरकार भेटिने यस्तै विपदमा हो यही चल्दैन के गर्ने
0: हस्तो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद लीला लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार।

0: र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छ।
1: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
1: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
1: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन। विपदको समयमा घर, अस्थायी बसोबास स्थल, होल्डिङ सेन्टर वा अन्य कुनै पनि स्थानमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका व्यक्तिहरूमाथि कुटपिट, उपेक्षा, विभेद, हिंसा, यातना तथा यौन दुर्व्यवहार जस्ता घटनाहरू हुन सक्ने जोखिम बढ्छ।
2: आफ्ना बालबालिकालाई सधैँ निगरानीमा राखौं, उनीहरू प्रति सकारात्मक व्यवहार गरौं, समय बिताऊ र उनीहरूका कुरा ध्यानपूर्वक सुनौ, सम्भावित जोखिम बारे सचेत रहौं। बाल बालिकाको स्वास्थ्य, पोषण, शिक्षा, संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गरौं।
0: बाबु आमा गुमाएका, अभिभावकबाट बिछोडिएका, अलपत्र परेका वा हिंसा तथा दुर्व्यवहारको जोखिममा रहेका बाल बालिकालाई सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गरौं।
2: बाल हेल्पलाइन 1098, बाल बालिका खोजतला समन्वय केन्द्र 104, राष्ट्रिय महिला आयोग 1145
0: र नेपाल प्रहरी 100। बाल बालिकाको सुरक्षा सबैको जिम्मेवारी। सेभ द चिल्ड्रेन, लाकोस र म्यानेकर सोसाइटीको साझेदारीमा रसुवा जिल्लाद्वारा जनहितमा जारी। बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
2: यस्तो अवस्थामा चुप नबसौ, तत्काल खबर गरौं।
0: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
2: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
0: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
2: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं। सेभ द चिल्ड्रेन र फोकस नेपालको साझेदारीमा धादिङ जिल्लाद्वारा जनहितमा जारी।
3: सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि।
4: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
3: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
4: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
0: बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
2: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
0: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
2: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
0: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
2: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको 100 सम्पर्क गर्नुहोस्।
0: सुरक्षित रहौं, सजग बनौं, हिंसा शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं। सेभ द चिल्ड्रेन सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी। बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
2: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
0: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
2: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतलास समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
0: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
2: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: सुरक्षित रहौं, सजग बनौं, हिंसा शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं। सेभ द चिल्ड्रेन लाकोस र म्यानेकर सोसाइटीको साझेदारीमा रसुवा जिल्लाद्वारा जनहितमा जारी।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले बिहानको 7 बज्यो अहिले तपाईँ सुन्दै हुनुहुन्छ पार्थिवास एफएम 104 मेगाहर्ज
1: श्रोताहरू अब हामी प्रस्तुत गर्दैछौ देशभक्तिका गीतहरू

यति बेला हो घर आउने? 5 बजी अफिस छुट्टी हुन्छ, कहाँ गएको थियौ? सबैजना अफिस जान्छ नि त, न फोन उठाउँछौ? घर परिवारको अवस्था व्यस्त केही छैन है? बाहिरै बस्छ, भित्र छिर्नु पर्दैन।

झुकिन्छ म हेर्छु खोज्न परिवारको हाँसो खुसी बुझिन्छु त्यो स्वार्थ एक मात्र यो धर्म बुझी यही हो मेरो कर्म सोची केटीले हाँसोको खोजी केटीले आँसुलाई बुझी बिहान बेलुकाको भुजा रोटी कार्यालय पूजा कोठी दुई पैसा झोकिने हो कि त्यही आशामा दौडिन्छु बेलुका समय घुमिन्छु हाकिमहरूको इसारामा पुगिन्छ कि किनारमा भवसागरलाई चढेर

भन्छन्

बेर्लाउँदैन काट नपनि त्यसैलाई भन्दैछु म जसले यस्तो व्यवहार गर्छ खुलेर बाँच्ने अधिकार हाम्रो नेपालमा छ मन थिएन कुरा गर्न यो मलाई जातको बारी अत्याचार गर्न थाल्यो पछि मनलाई भयो भाइ।

चाहिँ भने तिमी बाहुन म चाहिँ दमय राजा नै भए पनि मरेर के लान्दैन बन्दैनौ महान तिमी फाइभ स्टारमा जाँदैमा महान बन्नलाई पहिला हुनु पर्छ राम्रो मन नेपालीले नेपालीलाई दलित भन्दा दुख्छ।

पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले बिहानको 8 बज्यो।

0: कस्तो लागिरहेको छ त लड
1: एक्सन
2: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट
3: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजोपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ सम्पर्क नम्बर 029-570-292-98-43-45-019 र 98-14-36-51-88 मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका 6 सङ्खुवा सभा
4: बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू आफन्त इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ 24 क्यारेट सुनका गहना असली चाँदीका गहना बनाउनु परेमा र पुराना सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा सधैँ हामीलाई सम्झनुहोस् प्रोप्राइटर खड्ग विश्वकर्मा आस्था सुन चाँदी गहना पसल 5 को 54 लिङलिङ बजार सम्पर्क नम्बर 98-421-48-032 साथै हाम्रो शाखा 5 को 56 वाना बजारमा समेत रहेको छ वाना बजार सम्पर्क अर्जुन शंकर 98-424-27-421
5: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत कुटानी पिसानीलाई टोलमा जोडौं घर घरमा खन्ने जोत्ने मेसिन
6: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार हाम्रा सेवाहरू
7: हाते ट्र्याक्टर
6: कुटानी पिसानी मिल
7: चोकर बनाउने मिल
6: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन
7: घाँस काट्ने मेसिन
6: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन
7: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्
6: प्रोप्राइटर कृष्ण थापा कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार
3: सम्पर्कका लागि फोन नम्बर 98-19-37-88-11
8: विजयादशमी 2081 को हार्दिक मंगलमय शुभकामना
9: सिद्धान्त बैंक सम्बन्ध सधैँभरिलाई

0: दादा शब्द
1: शब्द
0: दसैँले
1: बर्खे झरी सकियो हिउँद पलायो
0: हिउँद पलायो
1: जताततै सयपत्री
0: फुल मुस्कायो
1: देशै रमाइलो भेषै रमाइलो गाउँ रमाइलो
0: गाउँ
1: दसैँ तिहार आउँदा त झनै रमाइलो
0: राम्रो लाग्छ

0: श्रेष्ठ सम्पर्क 98 6 21 38 229 खातबारी 1 भानुचोक।
1: बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा सबै नेपालीमा खुशी शान्ति समृद्धि सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खाना खाजा नास्ता र बास बस्नको लागि सधैं सम्झनुहोस्। प्रोप्राइटर चन्द्रबहादुर नेउपाने, जलजला होटल परिवार, 556 वाना बजार, सङ्खुवा सभा।
0: दुई हजार 83 सालको दशैं तिहारको पावन अवसरमा समस्त ग्राहक वर्ग लगायत सबै नेपालीहरूमा सुस्वास्थ्य दीर्घायु एवं खुशी शान्ति ऐश्वर्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वास्थ्य परामर्शका लागि सम्झनै पर्ने नाम चन्द्रहाङ लिम्बु, सुमित्रा लिम्बु, जिना फार्मेसी चैनपुर 6 भीमसेन थान। सम्पर्क नम्बर 98 4 20 64 1 59।

0: दशैं तिहार र छठ पर्वको अवसरमा सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना।
1: समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: मिनी टिलर खरिद गरेर गोरु पाल्ने झन्झटबाट मुक्त बन्नुहोस्। ग्राहकहरूको मागलाई ध्यानमा राखेर कृषि यान्त्रीकरण सामग्री पसल तुमलिङटारले आवश्यक सम्पूर्ण साइजका मिनी टिलर, जमिन जोत्ने हाते ट्याक्टर, माग बमोजिम उपलब्ध गराइरहेकोले कृषक महानुभावहरूले तुरन्त सम्पर्क गर्नुहोला। मिनी टिलरका साथमा कुटानी पिसानी सम्बन्धी विभिन्न प्रकारका मिल मेसिनरी सामानहरू, चोकर बनाउने मेसिन, जुस उत्पादनका लागि आवश्यक मेसिन, बाली गोडमेल र घाँस काट्नका लागि आवश्यक औजारहरू आवश्यक भएमा पनि सम्झनुहोला। साथमा कृषि कार्यमा प्रयोग हुने मिल मेसिनरी सामानहरूको पार्ट पूर्जा आवश्यक भएमा र मरमत गर्नु परेमा सधैँ सम्झनुहोस्।
3: प्रोप्राइटर कृष्ण थापा 9813987811, कृषि यान्त्रीकरण सामग्री पसल तुमलिङटार बोर्डिङ स्कूल अगाडि।
4: भावना म्यूजिक सोल्युशन प्रस्तुत गर्दछ।

बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग आफन्त इष्टमित्र एवं समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। किराना सम्बन्धी सामानहरू, खाद्यान्न सामान र चिसो पेय पदार्थहरू थोक तथा खुद्रा मूल्यमा खरिद गर्नु परेमा सधैँ हामीलाई सम्झनुहोस्। सामानहरूको होम डेलिभरी गर्नका लागि समेत उत्सव एन्ड सौरभी स्टोर तुमलिङटार एयरपोर्ट मेन गेटको पूर्व लाइन। प्रोप्राइटर उमेश बस्नेत, सम्पर्क 98 5251 737 र 98 020 51 737। बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू, आफन्त इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ चौकस, जाली, खापा सहित घरायसी तथा अफिसियल गुणस्तरीय फर्निचरहरू तयार गरिन्छ। प्लाईवुड चाहिएमा र होम सर्भिस सेवा आवश्यक भएमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर सूर्य बहादुर नरेश तामाङ, पवित्र फर्निचर उद्योग, खाँदबारी 7, मंगला देवी थान। सम्पर्क 029551036 98 421 0054।

0: तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफाइन गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। चैनपुर छ चैनपुर बजार त्रिचोक प्रोभाइडर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153877775।
1: के को अवरोध हो यो बाटो बाटो फेरि
2: बाटो छेक्नै पर्ने भयो गुरुजी। हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
3: निकिता किराना पसल नै किन?
1: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
3: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
2: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
3: प्रोप्राइटर धन बहादुर तामाङ। सम्पर्क 9842 44 47 62।
1: निकिता किराना पसल तुमलिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
4: प्रोप्राइटर सबिना जिमी तामाङ। सम्पर्क नम्बर 9804958099। मिसन टेडेन सप्लायर्स
1: हातबारी 9 तुमलिङटार सङ्खुवा सभा।

0: ठेक्का त ट्याक्रा मिले नि, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउन हो?
1: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खातरी तीन मङ्गलादेवी थान सुमनचोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 9852519753 र 029560553।

0: गहना प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काली ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपानी नौ तुमलिङटार खाद्य संस्थान अगाडि। सम्पर्क 029575045, 98420461056।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि
3: २०८३ सालको दशैं तिहारको पावन अवसरमा समस्त ग्राहक वर्ग लगायत सबै नेपालीहरूमा सुस्वास्थ्य, दीर्घायु एवं खुशी, शान्ति, ऐश्वर्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वास्थ्य परामर्शका लागि सम्झनै पर्ने नाम चन्द्रहाङ लिम्बु, सुमित्रा लिम्बु, जिना फार्मेसी, चैनपुर 6, भीमसेन थान। सम्पर्क नम्बर 98420461059।

0: आर्थिक समृद्धि र समाज रूपान्तरणका लागि अरुण उपत्यका भित्रको फरक आवाज पाखरीवास एफएम 104 मेगाहर्ज सधैँ सुन्नु।
1: पाखरीवास एफएम समय सूचक, यो पाखरीवास एफएम को समय हो, अहिले बिहानको 9 बजे।
2: बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा सबै नेपालीमा खुशी, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। थान कपडा, रेडीमेड कपडा, सर्टिङ सुटिङका कपडा, विद्यालय पोसाक, लेडिज तथा जेन्ट्स आइटमका नयाँ डिजाइनदार कपडा, बाल बालिकाका लागि आवश्यक सम्पूर्ण आइटमका कपडा, सिरक, डसना लगायत जस्तो सुकै कपडा आवश्यक भएमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर विनोद पोखरेल, मामा होलसेल वस्त्रालय, 557 बिहिबारे बजार। सम्पर्क नम्बर 9840-0769-782।

0: दशैं तिहार र छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। बिजुलीको सामान, पेन्टिङ रङ, सबै प्रकारका पाइपहरू र किराना सामान एउटै छानामुनि मिनु आइरन स्टोरमा यहाँहरूलाई स्वागत छ। हामी कहाँ गुणस्तरीय रड र पाताहरू पाइन्छ। झ्याल, ढोका र ग्रिलका सामानका लागि हामीलाई सम्झनुहोस्।
1: अलैची खरिद बिक्री, कामाख्या ग्यास र हुलास जस्ता पाताका लागि सधैँ सम्झनुहोस्
0: मिनु आइरन स्टोर, चैनपुर 7, सङ्खुवा सभा। प्रोप्राइटर पासाङ शेर्पा।

0: दशैं तिहार र छठ पर्वको अवसरमा सबै नेपालीहरूमा हार्दिक शुभकामना।
1: हामी कहाँ छापावाला एक नम्बरी सुन र चाँदीका गहनाहरू पाइनुका साथै पुरानो सुनलाई रिफाइन गरी एक नम्बर बनाइन्छ। प्रोप्राइटर सुजन धमला 98243456142 98190050 69 नवबुद्ध ज्वेलर्स तुमलिङटार शङ्खुवा सुभा।

0: दशैं तिहार र छठ पर्वको सबैमा शुभकामना। चाड पर्व खुशी साथ मनाऊ।
1: किराना सामान, खाद्यान्न सामान र चिसो पेय पदार्थहरू होलसेल मूल्यमा खरिद गर्न र घर घरमा सामान ढुवानी गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: आधिकारिक विक्रेता
1: प्रोप्राइटर धनबहादुर तामाङ, सबिना जिमी तामाङ, निकिता किराना पसल, साथमा मिशन ट्रेड एण्ड सप्लायर्स, तुमलिङटार बोर्डिङ अगाडि। सम्पर्क 9842444762, 9840458989।

0: दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग आफन्त इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा, रंगरोगन र हार्डवेयरका सम्पूर्ण सामानहरू उपलब्ध छ। साथमा गिट्टी बालुवा आवश्यक भएमा र ढुवानी गर्नु परेमा होम डेलिभरीको समेत व्यवस्था गरिएको छ।
1: धानको तेल पाइदो रहेछ है यहाँ चाहिँ।
2: यो चाहिँ कोलेस्ट्रल, सुगर, प्रेसरको लागि, विशेष गरी मुटुको लागि चाहिँ राम्रो हो।
0: प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क 98 5251 753। प्रज्वल ट्रेडर्स, खाँदबारी नगरपालिका, वडा नम्बर 3, मंगला देवी थान, सङ्खुवा सभा।
3: दशैं तिहारको शुभकामना सबै नेपालीहरूमा खुशी, शान्ति र उत्तरोत्तर प्रगति होस्।
0: गुणस्तरीय एकदिने ब्रोइलर कुखुराको चल्ला, हाँस, टर्की, बट्टाई, कालिजका चल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई, भैँसी, बाख्रा, बंगुरको दानाका साथमा जिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा
4: कटवाल स्टोर र सगरमाथा मासु पसललाई सधैँ सम्झनुहोस्।
0: यहाँ विवाह, पार्टी, वनभोजका लागि विशेष छुटको व्यवस्था समेत रहेको छ। खुद्रा र होलसेल सामान खरिदका लागि सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खाँदबारी, सङ्खुवा सभा।
4: साथमा सगरमाथा मासु पसल समेत सञ्चालनमा रहेको सहर्ष जानकारी गराउँदछौ।
0: किराना सामान, खाद्यान्न सामान, चिसो पेय पदार्थ, कुखुराको चल्ला र पशुको आहार दाना आवश्यक भएमा होम डेलिभरी सेवा समेत लिन सक्नुहुनेछ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खाँदबारी 1, टोडीखेल बस्तारको हाइवे सँगै ठूलो घरमा रहेको पसल। प्रोप्राइटर बलराम कटवाल 98 6 21 38 393, ईश्वरी कटवाल 98 4 21 07 629 र 029 560 508।

0: पाखरीबास एफएम समय सूचक यो पाखरीबास एफएम को समय हो अहिले बिहानको 10 बजे
1: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
2: एक नम्बर सुन र असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामलीला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बर गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
1: प्रोप्राइटर खड्ग विश्वकर्मा
3: सम्पर्क नम्बर 98 4 23 65 82
2: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शङ्कर
4: फोन नम्बर 98 11 33 96 97
5: सम्पूर्ण नेपालीमा विजयादशमी तथा दीपावली 2083 को हार्दिक मंगलमय शुभकामना यो दशैं तिहार सबैको शुभ रहोस्
6: पशुको कृत्रिम गर्भाधान एआई गराउनका लागि तुमलिन्टार भेट्स फर्मा पशुको स्वास्थ्यको साथी किसानको विश्वास पशुको स्वास्थ्य हाम्रो प्रतिबद्धता गुणस्तरीय सेवा हाम्रो बाचा हाम्रा सेवाहरू पशुको कृत्रिम गर्भाधान एआई गराउने गुणस्तरीय औषधि खोप तथा भिटामिन सप्लिमेन्ट तथा टोनिक पशु स्वास्थ्य परामर्श सेवा उचित मूल्यमा भरपर्दो सेवा प्रोप्राइटर नरध्वज भण्डारी सम्पर्क 98 1 50 87 908 97 6 73 85 777 सुरेश भण्डारी सम्पर्क 98 00 9 06 516 98 603 76 996 हामी कहाँ पशुहरूको सम्पूर्ण औषधि खोप भिटामिन सप्लिमेन्ट तथा पशु स्वास्थ्य सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध छ साथमा तरकारी बिउ र विषादी समेत सुपथ मूल्यमा बिक्री गरिन्छ
7: सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा जोन प्राविधिक एकाइ भोजपुर जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6 माधी नगरपालिका 1, 7, 8 र 9 चैनपुर नगरपालिका 1, 2 र 4 पाँचखपन नगरपालिका 1 र 9 खादबारी नगरपालिका 3, 4 र 11 सभापोखरी गाउँपालिका 2-6 चिचिला गाउँपालिका 1-5 मकालु गाउँपालिका 1-6 सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5 भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11 सडानन्द नगरपालिका 9, 10 र 13 अरूण गाउँपालिका 2 टेमके मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9 रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7 आमचोक गाउँपालिका 1-4
8: साल्पा सिलिछो गाउँपालिका 2-6 कार्यक्रमहरूको नाम
7: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण
8: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6 माथि नगरपालिका 3, 4, 5, 6 र 7 चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11 खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11 सभापोखरी गाउँपालिका 1 र 2 सिलिचोङ गाउँपालिका 3, 4 र 5 चिचिला कोइरा गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र, भोजपुर नगरपालिका 3-4, टेम्के मयुङ गाउँपालिका 2-3-5-7-8, सडानन्द नगरपालिका 1-2-3-4-5-6-7-8-10-11-12-13-14, रामप्रसाद राई गाउँपालिका 5-6, सालपासिलिछो गाउँपालिका 2-3-4-6।
6: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैँचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
8: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
6: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
7: थप जानकारीको लागि सम्पर्क नम्बर 0295268555 सङ्खुवा सभा, 0294200049 भोजपुर,
6: नवीन कुमार डागी 98525550079 सङ्खुवा सभा, जुनिता राई 98527376 भोजपुर।
9: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
10: पुरानो ग्यास्ट्रिक अल्सर, हर्सा, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्मरोग, चिनी रोग, टन्सिल, बाथ, हाडजोर्नी, नसा, नाक कान, घाँटी, दम, पिनास, तल्लो पेट दुख्ने, महिनावारी गडबडी भएको, हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर, पाठेघर सम्बन्धी बाजुपनको समस्या, हात झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी, इसिजी, एक्सरे, भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295702992, 98443519 र 98146158। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका 6 सङ्खुवा सभा।
6: वसुधा मोटरसाइकल वर्कसप खाँदबारी सङ्खुवा सभाको दशैं, तिहार र छठ पर्व विशेष शुभकामना।

0: सबै ग्राहक महानुभावहरूमा दशैं तिहार र छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रा सबै शुभचिन्तकहरूमा खुशी, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: यहाँ सम्पूर्ण मोटर बाइक मर्मत गर्नुका साथै स्पेयर पार्ट पनि सुपथ मूल्यमा पाइन्छ। मोटरसाइकल वास गर्न, मोटरसाइकल मर्मत गर्न, मोटरसाइकलका विभिन्न पार्ट पूर्जाहरू परिवर्तन गर्न
0: प्रोप्राइटर अमित चौधरी, बसुधा मोटरसाइकल वर्कसप,
1: खातबारी नगरपालिका कार्यालय र वेलफेयर डाँडाको ठिक बीचमा हाइवेसँग सड़क मुनि रहेको मोटरसाइकल वर्कसप।
0: सम्पर्क नम्बर 9840284915। याद राख्नुहोस् है, शङ्खसभामा 15 वर्ष भन्दा बढी समय निरन्तर मोटरसाइकल मर्मतको क्षेत्रमा ख्याति कमाइरहेको अत्यन्तै दक्ष मिस्त्री अमित चौधरीको मोटरसाइकल वर्कसप बसुधा मोटरसाइकल वर्कसप। यहाँ पाइने सामान र सेवामा समेत अत्यन्तै सहुलियत दरले कायम गरिएको सबैलाई जानकारी गराउँछ।

0: बड़ा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: चन्द्रसन्स गोल्ड एण्ड सिल्भर सप, सीएस गोल्ड एण्ड सिल्भर सप, खानदारी एक, भानुचोक, सङ्खुवा सभा, प्रोप्राइटर हरिबहादुर श्रेष्ठ, सम्पर्क 0295361126, 98520753376, 98423409947। हामी कहाँ नम्बरी सुन र असली चाँदीका आधुनिक तथा पुराना डिजाइनका आकर्षक गरगहना पाउनुका साथै अर्डर अनुसार गरगहनाहरू बिक्री र सट्टापट्टा पनि गरिन्छ। हाम्रो शाखा भोजपुर जिल्लाको सदानन्द नगरपालिका वडा नम्बर 4 दिङला बजारमा समेत रहेको छ। दिङला बजार सम्पर्क 97422809775, प्रोप्राइटर उमेश श्रेष्ठ। साथमा किचन आइटम र गिफ्ट आइटमका सम्पूर्ण सामानहरू एउटै छानामुनि, ग्यास चुलो, प्रेसर कुकर, राइस कुकर लगायत सम्पूर्ण सामानहरू खरिद गर्न चन्द्रसन्स भाँडा पसल, प्रोप्राइटर खेम बहादुर श्रेष्ठ, सम्पर्क 98094931641 र सीएस भाँडा पसल, प्रोप्राइटर विनिता श्रेष्ठ, सम्पर्क 98621383229। खादबारी एक, भानुचोक।

0: 2083 सालको दशैं तिहारको पावन अवसरमा समस्त ग्राहक वर्ग लगायत सबै नेपालीहरूमा सुस्वास्थ्य, दीर्घायु एवं खुशी, शान्ति, ऐश्वर्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वास्थ्य परामर्शका लागि सम्झनै पर्ने नाम चन्द्रहाङ लिम्बु, सुमित्रा लिम्बु, जिना फार्मेसी चैनपुर 6 भीमसेन थान, सम्पर्क नम्बर 98424169।
1: दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा सबै नेपालीमा खुशी, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खाना, खाजा, नास्ता र बास बस्नको लागि सधैं सम्झनुहोस्। प्रोप्राइटर चन्द्रबहादुर नेउपाने, जलजला होटल परिवार, 556 वना बजार, सङ्खुवा सभा।

0: बडदशै तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा सबै नेपालीमा खुशी, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। थान कपडा, रेडीमेड कपडा, सर्टिङ सुटिङका कपडा, विद्यालय पोसाक, लेडिज तथा जेन्ट्स आइटमका नयाँ डिजाइनदार कपडा, बाल बालिकाका लागि आवश्यक सम्पूर्ण आइटमका कपडा, सिरक, डसना लगायत जस्तो सुकै कपडा आवश्यक भएमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर विनोद पोखरेल, मामा होलसेल वस्त्रालय, 557 बिहिबारे बजार। सम्पर्क नम्बर 9840069772।
1: दशैं तिहार र छठ पर्व 2083 हार्दिक मंगलमय शुभकामना। बिजुलीको सामान, पेन्टिङ रङ, सबै प्रकारका पाइपहरू र किराना सामान एउटै छानामुनि। मिनु आइरन स्टोरमा यहाँहरूलाई स्वागत छ। हामी कहाँ गुणस्तरीय रड र पाताहरू पाइन्छ। झ्याल, ढोका र ग्रिलका सामानका लागि हामीलाई सम्झनुहोस्।
2: अलैची खरिद बिक्री, कामाख्या ग्यास र हुलास जस्ता पाताका लागि

0: सकलेले गर्छ भयो यसपालि त पोहोर जस्तो राख भने ल बरु म आफै पानी तताउँछु कुयाउँछु टाउको चाहिँ चट्टाउसिनु पर्छ अब
1: थालास बजिया ढोल्ने खसी।

0: बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। 24 क्यारेट सुनका गहना, असली चाँदीका गहना बनाउनु परेमा र पुराना सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर खड्ग विश्वकर्मा, आस्था सुन चाँदी गहना पसल 5 को 54 लिङलिङ बजार, सम्पर्क नम्बर 9841148032, साथै हाम्रो शाखा 5 को 56 वाना बजारमा समेत रहेको छ। वाना बजार सम्पर्क अर्जुन शंकर 9842427421।
1: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन,
2: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
3: हाते ट्र्याक्टर,
2: कुटानी पिसानी मिल,
3: चोकर बनाउने मिल,
2: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
3: घाँस काट्ने मेसिन,
2: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
3: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार, सम्पर्कका लागि फोन नम्बर 9819378011।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
2: निकिता किराना पसलले किन
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
2: प्रोप्राइटर धन बहादुर तामाङ सम्पर्क 9842444762
0: निकिता किराना पसल तुम्लिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
3: प्रोप्राइटर सबिना जिमी तामाङ सम्पर्क नम्बर 9840458909 मिसन टेरेन सप्लायर्स
0: हातबारी 9 तुम्लिङटार सङ्खुवा सभा ठेक्का त ट्याक्रा मिले अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउन हो
2: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो जस्ता पाता खानेपानी निर्माण सम्बन्धी सामान हिल ट्याङ्क रड सिमेन्ट पाइप इटा र रङ्ग रगानी गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस् उल्लास जस्ता पाता जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खाँदारी 3 मङ्गलादेवी थान सुमन चोक प्रोप्राइटर धनबहादुर रसाइली सम्पर्क नम्बर 9852517353 र 0295605353

0: गहना प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपानी 9 तुमलिङटार खाद्य संस्थान अगाडि। सम्पर्क 0295750045 9842046156।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि
3: पाखीबास एफएम समय सूचक। यो पाखीबास एफएम को समय हो, अहिले बिहानको 11 बजे।
4: दशैं तिहारको शुभकामना, सबै नेपालीहरूमा खुशी शान्ति र उत्तरोत्तर प्रगति होस्।
5: गुणस्तरीय एक दिने ब्रोइलर कुखुराको चल्ला, हाँस, टर्की, बट्टाई, कालिजका चल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई, भैंसी, बाख्रा, बंगुरको दानाका साथमा जिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा
6: कटवाल स्टोर र सगरमाथा मासु पसललाई सधैँ सम्झनुहोस्।
5: यहाँ विवाह, पार्टी, वनभोजका लागि विशेष छुटको व्यवस्था समेत रहेको छ। खुद्रा र होलसेल सामान खरिदका लागि सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खाँदबारी, सङ्खुवा सेवा,
6: साथमा सगरमाथा मासु पसल समेत सञ्चालनमा रहेको सहर्ष जानकारी गराउँदछौ।
5: किराना सामान, खाद्यान्न सामान, चिसो पेय पदार्थ, कुखुराको चल्ला र पशुको आहार दाना आवश्यक भएमा होम डेलिभरी सेवा समेत लिन सक्नुहुनेछ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खाँदबारी 1 टोडीखेल बस पार्कको हाइवे सँगै ठूलो घरमा रहेको पसल। प्रोप्राइटर बलराम कटवाल 9861383, ईश्वरी कटवाल 9841107629 र 0295605608।

0: बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू आफन्त इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 24 क्यारेट सुनका गहना असली चाँदीका गहना बनाउनु परेमा र पुराना सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा सधैं हामीलाई सम्झनुहोस्। प्रोप्राइटर गम बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचारी हस्तकला उद्योग, खाँदबारी 1 भानुचोक सङ्खुवा सभा। सम्पर्क नम्बर 98423-65631 र 98070-13265। सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम सङ्खुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखोपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण। सुन्तला जोन सङ्खुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5। सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमहरूको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62-855 सङ्खुवा सभा, 0295-420-49 भोजपुर, नवीन कुमार डागी 98-520-55-079 सङ्खुवा सभा, जुनिता राई 98-520-77-376 भोजपुर।
1: छुट्टी जा,
2: खाना खाने मन छ नि।
1: ल यो त पुरै सेन्टी भएर बसिरहेछ त्यो पुरै स्वास्नीले छोड्यो जस्तो
2: स्वास्नीले छोडेको होइन यसपालिको दसैँ तिहार पनि छुट्ने भयो वर्षमा एकचोटि आउने छ त्यो पनि आफ्नो आफन्त र आफ्नो परिवारसँग टाढा बसेर यो कोरोनाको महामारीले दसैँ तिहार पनि मनाउन नदिनु भयो याद गर्छ पोसाल कति रमाइलो भएको थियो
1: हो वा।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 को उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभुराईले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 साउन 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने

0: अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेकका सम्पूर्ण लाभार्थीहरूको बायोमेट्रिक भेरिफिकेसन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र 1 प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस 1 प्रति, बाल पोषणको हकमा जन्म दर्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी 1-1 प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम। थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन विसुङके 98520-58129, वडा सचिव उपेन्द्र भट्ट 98520-04-00, सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।

0: Oi! अहिले यो ठाउँमा कुनै केटी पाइन छ धेरै बहिनीलाई आखा लाउने त
1: बहिनी त अनि तैँले चाहिँ यत्रो ठाउँमा अरू कोही केटी पाएन मेरै बहिनी पाइस

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खाँदबारी नगरपालिका कार्यालयको सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ।
2: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य यनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने। यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
0: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
2: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
0: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
2: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
0: निमित्त प्रमुख प्रशासकीय अधिकृत खाँदबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 0295602050, 0295601041 र 0295603041।

0: सम्पूर्ण नेपालीमा विजयादशमी तथा दीपावली 2083 को हार्दिक मंगलमय शुभकामना। यो दशैं तिहार सबैको शुभ रहोस्।
1: पशुको कृत्रिम गर्भाधान एआई गराउनका लागि तुमलिन्टार भेट्स फर्मा, पशुको स्वास्थ्यको साथी किसानको विश्वास, पशुको स्वास्थ्य हाम्रो प्रतिबद्धता, गुणस्तरीय सेवा हाम्रो बाचा। हाम्रा सेवाहरू पशुको कृत्रिम गर्भाधान एआई गराउने, गुणस्तरीय औषधि, खोप तथा भिटामिन सप्लिमेन्ट तथा टोनिक, पशु स्वास्थ्य परामर्श सेवा, उचित मूल्यमा भरपर्दो सेवा। प्रोप्राइटर नरध्वज भण्डारी, सम्पर्क 9815087908, 9763785770। सुरेश भण्डारी, सम्पर्क 9800906516, 9860376996। हामी कहाँ पशुहरूको सम्पूर्ण औषधि, खोप, भिटामिन सप्लिमेन्ट तथा पशु स्वास्थ्य सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध छ। साथमा तरकारी, बिउ र विषादी समेत सुपथ मूल्यमा बिक्री गरिन्छ। बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग, आफन्त, इष्टमित्र एवं समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। किराना सम्बन्धी सामानहरू, खाद्यान्न सामान र चिसो पेय पदार्थहरू थोक तथा खुद्रा मूल्यमा खरिद गर्नु परेमा सधैँ हामीलाई सम्झनुहोस्। सामानहरूको होम डेलिभरी गर्नका लागि समेत उत्सव एण्ड सौरभी स्टोर, तुमलिङटार एयरपोर्ट मेन गेटको पूर्व लाइन। प्रोप्राइटर उमेश बस्नेत, सम्पर्क 9852051737 र 9802051737। बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ चौकस, जाली, खापा सहित घरायसी तथा अफिसियल गुणस्तरीय फर्निचरहरू तयार गरिन्छ। प्लाइवुड चाहिएमा र होम सर्भिस सेवा आवश्यक भएमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर सूर्य बहादुर नरेश तामाङ, पवित्र फर्निचर उद्योग, खाँदबारी 7, मंगला देवी थान। सम्पर्क 0295160036, 9841080054।
2: दशैं तिहार र छठ पर्वको अवसरमा सबै नेपालीहरूमा हार्दिक शुभकामना।
1: हामी कहाँ छापावाला एक नम्बरी सुन र चाँदीका गहनाहरू पाइनुका साथै पुरानो सुनलाई रिफाइन गरी एक नम्बर बनाइन्छ। प्रोप्राइटर सुजन धमला, 9823456142, 9819005069। नवबुद्ध ज्वेलर्स, तुमलिङटार, शंखुवा, सुभा।

0: दशैं तिहार र छठ पर्वको सबैमा शुभकामना। चाड पर्व खुशी साथ मनाऊ।
1: किराना सामान, खाद्यान्न सामान र चिसो पेय पदार्थहरू होलसेल मूल्यमा खरिद गर्न र घर घरमा सामान ढुवानी गर्न सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर धनबहादुर तामाङ, सबिना जिमी तामाङ, निकिता किराना पसल, साथमा मिशन ट्रेड एण्ड सप्लायर्स, तुमलिङ टार बोर्डिङ अगाडि। सम्पर्क 98424447062, 98044589090।

0: दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग आफन्त इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा, रंगरोगन र हार्डवेयरका सम्पूर्ण सामानहरू उपलब्ध छ। साथमा गिट्टी बालुवा आवश्यक भएमा र ढुवानी गर्नु परेमा होम डेलिभरीको समेत व्यवस्था गरिएको छ।
1: धानको तेल पाइदो रहेछ है यहाँ चाहिँ।
2: यो चाहिँ पोलिस्टर, सुगर, प्रेसरको लागि, विशेष गरी मुटुको लागि चाहिँ राम्रो हो।
0: प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क 98-5-51-753। प्रज्वल ट्रेडर्स, खाँदबारी नगरपालिका, वडा नम्बर 3, मंगला देवी थान, सङ्खुवा सभा।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई संखुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा,
0: जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङ्नामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास। लचित लाप्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूहभित्रका युवा कृषक वा कृषि उद्यमी।
3: कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भएको अनुसार लक्ष्य संख्या 19,
3: बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
1: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भए अनुसार लक्ष्य संख्या 2, बजेट रु 4,20,000, अनुदान रकम तथा भुक्तानी प्रक्रिया।
0: प्रस्तावको कुल लागतको बढ़ीमा 50%।
3: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा। कार्यक्रम कार्यान्वयन इकाई संखुवा सभाको वेबसाइट
1: www.pmampsankhuwasabha.gov.np
3: बाट प्राप्त गर्न सकिनेछ।
2: आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नागरिकताको प्रतिलिपि,
3: कार्यक्रम सञ्चालनका लागि जग्गाधनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गाधनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि,
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
2: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
1: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र। थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 98520558079 संखुवा सभा र 029420049, 98207373776 भोजपुर। स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण, विशिष्टीकरण र औद्योगिकीकरण। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई संखुवा सभा।

0: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिन हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू:
0: नेपाली नागरिकताको प्रमाणपत्र,
1: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
0: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
0: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र,
1: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
0: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
1: खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानेभन्ज्याङ, सङ्खुवा सभा।

0: सम्पूर्ण करदाताहरूमा खापबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
1: खापबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम संचालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: साथमा ल्याउनु पर्ने कागजातहरू
1: नेपाली नागरिकताको प्रमाणपत्र,
0: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
1: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
0: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
1: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र,
0: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
1: जग्गाको नापी नक्सा,
0: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
1: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अध्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
0: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनुहुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खाँदबारी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुण थान, सङ्खुवा सभा।

0: आधुनिक खेती गरौं गरौं धेरै समयको बच कुटाने पिसानीलाई टोलमा जोडौं घर घरमा खन्ने जोत्ने मेसिन
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार हाम्रा सेवाहरू
2: हाते ट्याक्टर
1: कुटानी पिसानी मिल
2: चोकर बनाउने मिल
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन
2: घाँस काट्ने मेसिन
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्
1: प्रोप्राइटर कृष्ण थापा कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार
3: सम्पर्कका लागि फोन नम्बर 9819378811

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
2: निकिता किराना पसल नै किन?
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
2: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 9842444762।
0: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
3: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 9840458909। मिसन टेरेन सप्लायर्स,
0: हातबारी 9, तुम्लिङटार, सङ्खुवा सभा। मिल हे, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
2: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रिपमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड, खातबारी 3, मङ्गलादेवी थान, सुमन चोक। प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 9852157753 र 029560553।
4: पार्थिवास एफएम समय सूचक, यो पार्थिवास एफएम को समय हो, अहिले दिउँसो 1 बज्यो। अहिले तपाईं सुन्दै हुनुहुन्छ पार्थिवास एफएम 104 मेगाहर्ज,
5: जहाँ नेपाली त्यहाँ सिटी एक्सप्रेस।

छैन। ल आमालाई खाजा गरिदे। ठ्याक्कै उसको बाले जस्तो टाउका रुमाल बाँधेर हिँड्छ।

0: यो त धेरै रिसाउँछन् बोले पनि खै खै यति गर्दैन नजाने के गर्छ
1: बिहा बिहानी छ क्या
2: हे के भनौँ खै

0: मेजाले फकाउनु नसके जस्तो छ है।
1: गाउँदिनु म।

Yeah, I'm going to go.

0: कति माया गर्छस् भनेपछि मन पग्लियो। आज माया बस्ला जस्तो छ,
1: यहाँ कोही कोहीको माया बसिसक्यो।
2: हे मुना मदन पढाएछौ?

0: अब माया बसे जस्तो भाउजू भन्नु पाइएला नि। भाउजू भाउजू भाउजू भाउजू भाउजू भाउजू भाउजू
1: छोरा मैले त सबै गाउँलेले लगाएको
2: छ के भन्नुहुन्छ
1: झाडाले यत्रो चिठी छाए
3: आमा म विशेष कारणले गाउँ छोडेर जाँदैछु तर म फर्किन्छु आमा बाबाको सपना पुरा गरेर फर्किन्छु मलाई पर्खे आई आमा मेरो माया नमरे म एक दिन

0: दिवालेर कसरी अहिलेको एउटा रोगीको रोगी माघी दौडा गर्दै झानिएको माया प्रेमले उचाएको कथा बाटो बोलामाया बनेको रहेछ। अन्तिममा गएर चाहिँ अब कस्तो आउँछ त बोलामाया भन्दै भन्ने कुरोमा पनि दर्शकहरूलाई चाहिँ आफूले त्यो सिटी बनाएर पुरै टिमको लागि चाहिँ एउटा आफ्नो शुभकामना चाहिँ सफल गर्छ।
1: सम्पूर्ण करदाताहरूमा खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खाँदबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083/3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू:
1: नेपाली नागरिकताको प्रमाणपत्र,
2: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
1: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
2: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
1: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र,
2: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
2: खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, माने भन्ज्याङ, सङ्खुवा सभा।

0: सम्पूर्ण करदाताहरूमा खापबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
1: खापबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: साथमा ल्याउनु पर्ने कागजातहरू:
1: नेपाली नागरिकताको प्रमाणपत्र,
0: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
1: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
0: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
1: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र,
0: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
1: जग्गाको नापी नक्सा,
0: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
1: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
0: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनुहुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खापबारी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुणथान सङ्खुवा सभा।

0: सुन है, आज बाडागारी युवा समूहको आदिवासीको बैठकले त्यो निर्णय गरेको छ भनेपछि अर्को हप्ता हामी गाउँमा कार्यक्रम गर्ने निर्णय गरेको छौँ, ठिक छैन? त्यस कार्यक्रममा तिमी दुईजनाले व्यवस्थापन गर्ने है, तिमी दुईजनाले त्यसको कार्यक्रमको लागि पैसा उठाउने, चन्दा उठाउने, र त्यो कार्यक्रममा हिँडेर चन्द्र चाहिँ नाच्ने है, दिलमायाले र मैले चाहिँ अस्ति लेखेको गीत चाहिँ गाउने।
1: अनि अस्तिको बैठकमा त हिँडेसँग मेरो नाच्ने कुरो भएको होइन र?
2: अनि जो नाचे पनि नाच्ने त हो नि,
3: तै नाच्न खोजेको रे भाइ, भयो तै नाच, अब अहिले भने त म तै नाच, तै नाच के यसो मात्र
0: होइन होइन, हल्ला नगर, अब के गर्ने भनेपछि तिमीले म गाउने होइन, उनीहरूको नाच्छ, अब यही अनुसार चाहिँ अब साँस दिनुपर्छ होइन, बेलुकी चाहिँ सबैजना खाना खाएर तालिम गर्ने गर्दै आउनु हुन्छ, ठिक छ नि? ठिक छ होइन, ठिक छ, हिँडे
4: दिलमा आएर म नाच्न पर्ने

0: ल तालिम राम्रो भयो, अर्को हप्तालाई कार्यक्रमको तयारी गरौँ। ल हेरे दिदीमा आइलाई फोन जाने लस्करे म पनि लागे
1: हे हल्ला नगर्दै।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 साउन 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
0: आवश्यक कागजातहरू नागरिकता प्रमाण पत्रको फोटोकपी 1 प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 दफा 3 र 10 प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेशन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेका सम्पूर्ण लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेशन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र 1 प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस 1 प्रति, बाल पोषणको हकमा जन्म दर्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी 1-1 प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम। थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन बिसुङके 98520-58129, वडा सचिव उपेन्द्र भट्ट 98520-04-00 छ। सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सङ्खुवा सभाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाई सभा,
0: जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी
1: र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
3: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
2: कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भएको अनुसार लक्ष्य संख्या 19,
2: बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
1: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्लाभरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भए अनुसार लक्ष्य संख्या 2, बजेट रु 4,20,000, अनुदान रकम तथा भुक्तानी प्रक्रिया।
0: प्रस्तावको कुल लागतको बढ़ीमा 50%।
2: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा। कार्यक्रम कार्यान्वयन इकाई सङ्खुवा सभाको वेबसाइट
1: www.pmampsankhuwasabha.gov.np
2: बाट प्राप्त गर्न सकिनेछ।
3: आवेदकको व्यक्तिगत तथा 3 पुस्तै विवरण खुल्ने कागजातहरू, नागरिकताको प्रतिलिपि,
2: कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि,
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
3: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
1: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र, थप जानकारी।
4: चाहे भूटबाट झर्दा होस्, चाहे तराईबाट उक्लदा, सबैको एउटै गन्तव्य पाख्रीवास FM 104 MHz, खातबारी 3, झरीथुम्का, सङ्खुवा सभा।
5: पाख्रीवास FM समय सूचक। यो पाख्रीवास FM को समय हो, अहिले दिउँसो 2 बज्यो।
0: 10 तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा, रंगरोगन र हार्डवेयरका सम्पूर्ण सामानहरू उपलब्ध छ। साथमा गिट्टी बालुवा आवश्यक भएमा र ढुवानी गर्नु परेमा होम डेलिभरीको समेत व्यवस्था गरिएको छ।
6: धानको तेल पाइदो रहेछ है यहाँ चाहिँ।
7: यो चाहिँ पोलिस्टर, सुगर, प्रेसरको लागि, विशेष गरी मुटुको लागि चाहिँ राम्रो हो।
0: प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क 98-520-51-753।
1: प्रज्वल ट्रेडर्स, हातबारी नगरपालिका, वडा नम्बर 3, मंगला देवी थान, सङ्खुवा सभा।

0: दशैं तिहारको शुभकामना सबै नेपालीहरूमा खुशी शान्ति र उत्तरोत्तर प्रगति होस्।
1: गुणस्तरीय एकदिने ब्रोइलर कुखुराको चल्ला, हाँस, टर्की, बट्टाई, कालिजका चल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई भैँसी, बाख्रा, बंगुरको दानाका साथमा जिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा
2: कटवाल स्टोर र सगरमाथा मासु पसललाई सधैँ सम्झनुहोस्।
1: यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको व्यवस्था समेत रहेको छ। खुद्रा र होलसेल सामान खरिदका लागि सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खाँदबारी सङ्खुवा सभा,
2: साथमा सगरमाथा मासु पसल समेत सञ्चालनमा रहेको सहर्ष जानकारी गराउँदछौ।
1: किराना सामान, खाद्यान्न सामान, चिसो पेय पदार्थ, कुखुराको चल्ला र पशुको आहार दाना आवश्यक भएमा होम डेलिभरी सेवा समेत लिन सक्नुहुनेछ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खाँदबारी एक, टोडीखेल बस्तारको हाइवे सँगै ठूलो घरमा रहेको पसल। प्रोप्राइटर बलराम कटवाल 98-621-38-393, ईश्वरी कटवाल 98-421-07-629 र 029-560-508।

बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। 24 क्यारेट सुनका गहना, असली चाँदीका गहना बनाउनु परेमा र पुराना सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर गम बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुन्चावी हस्तकला उद्योग, खाँदबारी 1, भानुचोक, सङ्खुवा सभा। सम्पर्क नम्बर 98423 65631 र 98070 13265।

बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग आफन्त इष्टमित्र एवं समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। किराना सम्बन्धी सामानहरू, खाद्यान्न सामान र चिसो पेय पदार्थहरू थोक तथा खुद्रा मूल्यमा खरिद गर्नु परेमा सधैँ हामीलाई सम्झनुहोस्। सामानहरूको होम डेलिभरी गर्नका लागि समेत उत्सव एन्ड सौरभ स्टोर तुमलिङटार एयरपोर्ट मेन गेटको पूर्व लाइन। प्रोप्राइटर उमेश बस्नेत, सम्पर्क 98 5251 737 र 98 020 51 737।

बड़ा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। हामी कहाँ चौकस, जाली, खापा सहित घरायसी तथा अफिसियल गुणस्तरीय फर्निचरहरू तयार गरिन्छ। प्लाईवुड चाहिएमा र होम सर्भिस सेवा आवश्यक भएमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर सूर्य बहादुर नरेश तामाङ, पवित्र फर्निचर उद्योग, खादबारी 7, मंगला देवी थान। सम्पर्क 0295160036, 98421080054।

0: दशैं तिहार र छठ पर्वको अवसरमा सबै नेपालीहरूमा हार्दिक शुभकामना।
1: हामी कहाँ छापावाला एक नम्बरी सुन र चाँदीका गहनाहरू पाइनुका साथै पुरानो सुनलाई रिफाइन गरी एक नम्बर बनाइन्छ। प्रोप्राइटर सुजन धमला 98243456142 98190050 69 नवबुद्ध ज्वेलर्स तुमलिङटार शङ्खुवा सभा।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाखरीबास एफएम 104 मेगाहर्ज। पाखरीबास एफएम समय सूचक। यो पाखरीबास एफएम को समय हो। अहिले दिउँसो 3 बज्यो।
1: सम्पूर्ण नेपालीमा विजयादशमी तथा दीपावली 2083 को हार्दिक मंगलमय शुभकामना। यो दशैं तिहार सबैको शुभ रहोस्।
2: पशुको कृत्रिम गर्भाधान एआई गराउनका लागि तुम्लिन्टार भेट्स फर्मा। पशुको स्वास्थ्यको साथी किसानको विश्वास। पशुको स्वास्थ्य हाम्रो प्रतिबद्धता। गुणस्तरीय सेवा हाम्रो बाचा। हाम्रा सेवाहरू पशुको कृत्रिम गर्भाधान एआई गराउने, गुणस्तरीय औषधि, खोप तथा भिटामिन सप्लिमेन्ट तथा टोनिक, पशु स्वास्थ्य परामर्श सेवा, उचित मूल्यमा भरपर्दो सेवा। प्रोप्राइटर नरध्वज भण्डारी। सम्पर्क 9815087908, 9796385770। सुरेश भण्डारी। सम्पर्क 9800906516, 9806376996। हामी कहाँ पशुहरूको सम्पूर्ण औषधि, खोप, भिटामिन सप्लिमेन्ट तथा पशु स्वास्थ्य सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध छ। साथमा तरकारी, बिउ र विषादी समेत सुपथ मूल्यमा बिक्री गरिन्छ।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97
4: बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू आफन्त इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। चन्द्रसन्स गोल्ड एण्ड सिल्भर सप सीएस गोल्ड एण्ड सिल्भर सप खानदारी 1 भानुचोक सङ्खुवा सभा प्रोप्राइटर हरिबहादुर श्रेष्ठ सम्पर्क 029563126 98525375376 98423409447 हामी कहाँ नम्बरी सुन र असली चाँदीका आधुनिक तथा पुराना डिजाइनका आकर्षक गरगहना पाउनुका साथै अर्डर अनुसार गरगहनाहरू बिक्री र सट्टापट्टा पनि गरिन्छ। हाम्रो शाखा भोजपुर जिल्लाको सडानन्द नगरपालिका वडा नम्बर 4 दिङला बजारमा समेत रहेको छ। दिङला बजार सम्पर्क 97422809 प्रोप्राइटर उमेश श्रेष्ठ साथमा किचन आइटम र गिफ्ट आइटमका सम्पूर्ण सामानहरू एउटै छानामुनि ग्यास चुलो प्रेसर कुकर राइस कुकर लगायत सम्पूर्ण सामानहरू खरिद गर्न चन्द्रसन्स भाँडा पसल प्रोप्राइटर खेम बहादुर श्रेष्ठ सम्पर्क 98094131641 र सीएस भाँडा पसल प्रोप्राइटर विनिता श्रेष्ठ सम्पर्क 98621038229 खादबारी 1 भानुचोक

0: बडादशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा सबै नेपालीमा खुशी, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खाना, खाजा, नास्ता र बास बस्नको लागि सधैं सम्झनुहोस्। प्रोप्राइटर चन्द्रबहादुर नेउपाने, जलजला होटल परिवार, 556 वाना बजार, सङ्खुवा सभा।
1: दुई हजार त्रियासी सालको दशैं तिहारको पावन अवसरमा समस्त ग्राहक वर्ग लगायत सबै नेपालीहरूमा सुस्वास्थ्य, दीर्घायु एवं खुशी, शान्ति, ऐश्वर्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वास्थ्य परामर्शका लागि सम्झनै पर्ने नाम चन्द्रहाङ लिम्बू, सुमित्रा लिम्बू, जिना फार्मेसी, चैनपुर 6, भीमसेन थान। सम्पर्क नम्बर 98424064159।

0: दशैं तिहार र छठ पर्वको अवसरमा सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना।
1: समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: मिनी टिलर खरिद गरेर गोरु पाल्ने झन्झटबाट मुक्त बन्नुहोस्। ग्राहकहरूको मागलाई ध्यानमा राखेर कृषि यान्त्रीकरण सामग्री पसल तुमलिङटारले आवश्यक सम्पूर्ण साइजका मिनी टिलर, जमिन जोत्ने हाते ट्याक्टर, माग बमोजिम उपलब्ध गराइरहेकोले कृषक महानुभावहरूले तुरन्त सम्पर्क गर्नुहोला। मिनी टिलरका साथमा कुटानी पिसानी सम्बन्धी विभिन्न प्रकारका मिल मेसिनरी सामानहरू, चोकर बनाउने मेसिन, जुस उत्पादनका लागि आवश्यक मेसिन, बाली गोडमेल र घाँस काट्नका लागि आवश्यक औजारहरू आवश्यक भएमा पनि सम्झनुहोला। साथमा कृषि कार्यमा प्रयोग हुने मिल मेसिनरी सामानहरूको पार्ट पूर्जा आवश्यक भएमा र मरमत गर्नु परेमा सधैँ सम्झनुहोस्।
3: प्रोप्राइटर कृष्ण थापा 9813987811, कृषि यान्त्रीकरण सामग्री पसल तुमलिङटार बोर्डिङ स्कूल अगाडि।
4: बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा सबै नेपालीमा खुशी, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। थान कपडा, रेडीमेड कपडा, सर्टिङ सुटिङका कपडा, विद्यालय पोसाक, लेडिज तथा जेन्ट्स आइटमका नयाँ डिजाइनदार कपडा, बाल बालिकाका लागि आवश्यक सम्पूर्ण आइटमका कपडा, सिरक, डसना लगायत जस्तो सुकै कपडा आवश्यक भएमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर विनोद पोखरेल, मामा होलसेल वस्त्रालय, 557 बिहिबारे बजार। सम्पर्क नम्बर 9840-079-782।

0: दशैं तिहार र छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। बिजुलीको सामान, पेन्टिङ रङ, सबै प्रकारका पाइपहरू र किराना सामान एउटै थानामुनि मिनु आइरन स्टोरमा यहाँहरूलाई स्वागत छ। हामी कहाँ गुणस्तरीय रड र पाताहरू पाइन्छ। झ्याल, ढोका र ग्रिलका सामानका लागि हामीलाई सम्झनुहोस्।
1: अलैची खरिद बिक्री, कामाख्या ग्यास र हुलास जस्ता पाताका लागि सधैँ सम्झनुहोस्।
0: मिनु आइरन स्टोर, चैनपुर 7, सङ्खुवा सभा। प्रोप्राइटर पासाङ शेर्पा।

बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। 24 क्यारेट सुनका गहना, असली चाँदीका गहना बनाउनु परेमा र पुराना सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर खड्ग विश्वकर्मा, आस्था सुन चाँदी गहना पसल 5 को 54 लिङलिङ बजार, सम्पर्क नम्बर 9841 48 032, साथै हाम्रो शाखा 5 को 56 वाना बजारमा समेत रहेको छ। वाना बजार सम्पर्क अर्जुन शंकर 9842427421।

हामीले त गीत मात्र गाएको, तपाईँले साँच्चै खाएको आँखा रातो त काठमाडौँको धुलोले गर्दा भएको। हामी त फ्रेस छौँ।

0: हाम्रा सबै ग्राहक मानुभावहरूमा दशैं तिहार र छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रा सबै शुभचिन्तकहरूमा खुशी, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: यहाँ सम्पूर्ण मोटर बाइक मर्मत गर्नुका साथै स्पेयर पार्ट पनि सुपथ मूल्यमा पाइन्छ। मोटरसाइकल वास गर्न, मोटरसाइकल मर्मत गर्न, मोटरसाइकलका विभिन्न पार्ट पूर्जाहरू परिवर्तन गर्न
0: प्रोप्राइटर अमित चौधरी, बसुधा मोटरसाइकल वर्कसप,
1: खाँदबारी नगरपालिका कार्यालय र वेलफेयर डाँडाको ठिक बीचमा हाइवे सँग सड़क मुनि रहेको मोटरसाइकल वर्कसप।
0: सम्पर्क नम्बर 9840284915। याद राख्नुहोस् है, शङ्खसभामा 15 वर्ष भन्दा बढी समय निरन्तर मोटरसाइकल मर्मतको क्षेत्रमा ख्याति कमाइरहेको अत्यन्तै दक्ष मिस्त्री अमित चौधरीको मोटरसाइकल वर्कसप, बसुधा मोटरसाइकल वर्कसप। यहाँ पाइने सामान र सेवामा समेत अत्यन्तै सहुलियत दरले कायम गरिएको सबैलाई जानकारी गराउँदछ।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हाडजोर्नी नसा नाक कान घाँटी दम पिनास तल्ल पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98 43 45 019 र 98 14 36 51 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
2: निकिता किराना पसल नै किन
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
2: प्रोप्राइटर धन बहादुर तामाङ सम्पर्क 9842444762
0: निकिता किराना पसल तुमलिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
3: प्रोप्राइटर सबिना जिमी तामाङ सम्पर्क नम्बर 9804059099 मिसन टेडेन सप्लायर्स
0: हातबारी 9 तुमलिङटार सङ्खुवा सभा

पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले दिउँसो 4 बजे अहिले तपाईं सुन्दै हुनुहुन्छ पार्थिवास एफएम 104 मेगाहर्ज।

0: ठेक्का ठेक्का खरा मिले नि। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हौ?
1: त्यसका लागि मङ्गला देवी थान्न रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खाँदारी तिन मङ्गला देवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 98525597353 र 0295605353।

0: बडदा सही तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा सबै नेपालीमा खुशी, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। थान कपडा, रेडीमेड कपडा, सर्टिङ सुटिङका कपडा, विद्यालय पोसाक, लेडिज तथा जेन्ट्स आइटमका नयाँ डिजाइनदार कपडा, बाल बालिकाका लागि आवश्यक सम्पूर्ण आइटमका कपडा, सिरक, दसना लगायत जस्तो सुकै कपडा आवश्यक भएमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर विनोद पोखरेल, मामा होलसेल वस्त्रालय, 557 बिहिबारे बजार, सम्पर्क नम्बर 9840069772।
1: दशैं तिहार र छठ पर्व 2083 हार्दिक मंगलमय शुभकामना। बिजुलीको सामान, पेन्टिङ रङ, सबै प्रकारका पाइपहरू र किराना सामान एउटै छानामुनि मिनु आइरन स्टोरमा यहाँहरूलाई स्वागत छ। हामी कहाँ गुणस्तरीय रड र पाताहरू पाइन्छ। झ्याल, ढोका र ग्रिलका सामानका लागि हामीलाई सम्झनुहोस्।
2: अलैची खरिद बिक्री, कामाख्या ग्यास र हुलास जस्ता पाताका लागि सधैँ सम्झनुहोस्।
1: मिनु आइरन स्टोर, चैनपुर 7, सङ्खुवा सभा। प्रोप्राइटर पासाङ शेर्पा।

0: दशैं तिहार र छठ पर्वको अवसरमा सबै नेपालीहरूमा हार्दिक शुभकामना।
1: हामी कहाँ छापावाला एक नम्बरी सुन र चाँदीका गहनाहरू पाइनुका साथै पुरानो सुनलाई रिफाइन गरी एक नम्बर बनाइन्छ। प्रोप्राइटर सुजन धमला 98243456142 98190059 69 नवबुद्ध ज्वेलर्स तुमलिङटार शङ्खुवा सभा।
0: दशैं तिहार र छठ पर्वको सबैमा शुभकामना। चाड पर्व खुशी साथ मनाऊ।
1: किराना सामान, खाद्यान्न सामान र चिसो पेय पदार्थहरू होलसेल मूल्यमा खरिद गर्न र घर घरमा सामान ढुवानी गर्न सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर धनबहादुर तामाङ, सबिना जिमी तामाङ, निकिता किराना पसल, साथमा मिशन ट्रेड एण्ड सप्लायर्स, तुमलिङ टार बोर्डिङ अगाडि। सम्पर्क 98424447062, 98044589089।

नेपालीहरूकोमा चाड विजया दशमी शुभ दीपावली र छठ पर्वको पावन अवसरमा सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी इष्टमित्र लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

0: दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग आफन्त इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा, रंगरोगन र हार्डवेयरका सम्पूर्ण सामानहरू उपलब्ध छ। साथमा गिट्टी बालुवा आवश्यक भएमा र ढुवानी गर्नु परेमा होम डेलिभरीको समेत व्यवस्था गरिएको छ।
1: धानको तेल पाइदो रहेछ है यहाँ चाहिँ।
2: यो चाहिँ कोलेस्ट्रोल, सुगर, प्रेसरको लागि, विशेष गरी मुटुको लागि चाहिँ राम्रो हो।
0: प्रोप्राइटर धनबहादुर रसाईली, सम्पर्क 98-5-51-753। प्रज्वल ट्रेडर्स, खाँदबारी नगरपालिका, वडा नम्बर 3, मंगला देवी थान, सङ्खुवा सभा।

2083 सालको दशैं तिहारको पावन अवसरमा समस्त ग्राहक वर्ग लगायत सबै नेपालीहरूमा सुस्वास्थ्य, दीर्घायु एवं खुशी, शान्ति, ऐश्वर्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वास्थ्य परामर्शका लागि सम्झनै पर्ने नाम चन्द्रहाङ लिम्बु, सुमित्रा लिम्बु, जिना फार्मेसी, चैनपुर 6, भीमसेन थान। सम्पर्क नम्बर 98424064159।

0: दशैं तिहार र छठ पर्वको अवसरमा सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना।
1: समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: मिनी टिलर खरिद गरेर गोरु पाल्ने झन्झटबाट मुक्त बन्नुहोस्। ग्राहकहरूको मागलाई ध्यानमा राखेर कृषि यान्त्रीकरण सामग्री पसल तुमलिङटारले आवश्यक सम्पूर्ण साइजका मिनी टिलर, जमिन जोत्ने हाते ट्याक्टर, माग बमोजिम उपलब्ध गराइरहेकोले कृषक महानुभावहरूले तुरन्त सम्पर्क गर्नुहोला। मिनी टिलरका साथमा कुटानी पिसानी सम्बन्धी विभिन्न प्रकारका मिल मेसिनरी सामानहरू, चोकर बनाउने मेसिन, जुस उत्पादनका लागि आवश्यक मेसिन, बाली गोडमेल र घाँस काट्नका लागि आवश्यक औजारहरू आवश्यक भएमा पनि सम्झनुहोला। साथमा कृषि कार्यमा प्रयोग हुने मिल मेसिनरी सामानहरूको पार्ट पूर्जा आवश्यक भएमा र मरमत गर्नु परेमा सधैँ सम्झनुहोस्।
3: प्रोप्राइटर कृष्ण थापा 9813978811, कृषि यान्त्रीकरण सामग्री पसल तुमलिङटार बोर्डिङ स्कूल अगाडि।
4: चाहे भूटबाट झर्दा होस्, चाहे तराईबाट उक्लदा, सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 MHz, खातबारी 3, झरीथुम्का, संखुवा सभा।
5: पाखरीवास एफएम समय सूचना। यो पाखरीवास एफएम को समय हो, अहिले साँझ 5 बज्यो।

0: हाम्रा सबै ग्राहक मानुभावहरूमा दशैं तिहार र छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रा सबै शुभचिन्तकहरूमा खुशी, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: यहाँ सम्पूर्ण मोटर बाइक मर्मत गर्नुका साथै स्पेयर पार्ट पनि सुपथ मूल्यमा पाइन्छ। मोटरसाइकल वास गर्न, मोटरसाइकल मर्मत गर्न, मोटरसाइकलका विभिन्न पार्ट पुर्जाहरू परिवर्तन गर्न
0: प्रोप्राइटर अमित चौधरी, वसुधा मोटरसाइकल वर्कसप,
1: खाँदबारी नगरपालिका कार्यालय र वेलफेयर डाँडाको ठिक बीचमा हाइवेसँग सड़क मुनि रहेको मोटरसाइकल वर्कसप।
0: सम्पर्क नम्बर 9840284915। याद राख्नुहोस् है, शङ्खसभामा 15 वर्ष भन्दा बढी समय निरन्तर मोटरसाइकल मर्मतको क्षेत्रमा ख्याति कमाइरहेको अत्यन्तै दक्ष मिस्त्री अमित चौधरीको मोटरसाइकल वर्कसप वसुधा मोटरसाइकल वर्कसप। यहाँ पाइने सामान र सेवामा समेत अत्यन्तै सहुलियत दरले कायम गरिएको सबैलाई जानकारी गराउँदछ।

0: बड़ा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। चन्द्रसन्स गोल्ड एण्ड सिल्भर सप, सीएस गोल्ड एण्ड सिल्भर सप, खानदारी एक, भानुचोक, शंखुवा सभा, प्रोप्राइटर हरिबहादुर श्रेष्ठ, सम्पर्क 029563126, 98520375376, 98423409447। हामी कहाँ नम्बरी सुन र असली चाँदीका आधुनिक तथा पुराना डिजाइनका आकर्षक गरगहना पाउनुका साथै अर्डर अनुसार गरगहनाहरू बिक्री र सट्टापट्टा पनि गरिन्छ। हाम्रो शाखा भोजपुर जिल्लाको सडानन्द नगरपालिका वडा नम्बर 4 दिङला बजारमा समेत रहेको छ। दिङला बजार सम्पर्क 97422809750, प्रोप्राइटर उमेश श्रेष्ठ। साथमा किचन आइटम र गिफ्ट आइटमका सम्पूर्ण सामानहरू एउटै छानामुनि, ग्यास चुलो, प्रेसर कुकर, राइस कुकर लगायत सम्पूर्ण सामानहरू खरिद गर्न चन्द्रसन्स भाँडा पसल, प्रोप्राइटर खेम बहादुर श्रेष्ठ, सम्पर्क 98094931641 र सीएस भाँडा पसल, प्रोप्राइटर विनिता श्रेष्ठ, सम्पर्क 98621338229, खादबारी एक, भानुचोक।
1: दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा सबै नेपालीमा खुशी, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खाना, खाजा, नास्ता र बास बस्नको लागि सधैँ सम्झनुहोस्। प्रोप्राइटर चन्द्रबहादुर नेउपाने, जलजला होटल परिवार, 556 वाना बजार, शंखुवा सभा।

बड़ा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। 24 क्यारेट सुनका गहना, असली चाँदीका गहना बनाउनु परेमा र पुराना सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर खड्ग विश्वकर्मा, आस्था सुन चाँदी गहना पसल 5 को 54 लिङलिङ बजार, सम्पर्क नम्बर 98421 48 032, साथै हाम्रो शाखा 5 को 56 वाना बजारमा समेत रहेको छ। वाना बजार सम्पर्क अर्जुन शंकर 98424 27 421।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME।

0: internet surfer aba karkarna fast internet
1: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 एमबीपीएस इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
2: तपाईँ च्याउहरूको राजा च्याउ खोज्दै हुनुहुन्छ
3: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ
2: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
4: साथी खबर निकै खुसी देखिन्छ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुसी छ नि
5: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ
4: वा साथी सेवा सँगै मेवा मिल्ने क्या जगतको प्रगति
5: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ

नेपाली रेडियो नेटवर्कको साँझ छ बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालसँगै उषा किरणको नमस्कार। कांग्रेस महाधिवेशनको अन्तिम परिणाम तीन दिनभित्र आउने गरी मतगणना स्थल बढ़ाइदै खुला केन्द्रीय सदस्यहरूको मतगणना भोलिबाट। एमाले केन्द्रीय कमिटिमा मनोनित सदस्यले लिए शपथ, आफूहरूमाथिको घेराबन्दी अझै नसकिएको ओलीको दावी। प्रस्तावित राजदूतद्वारा संसदीय सुनवाईमा कार्ययोजना प्रस्तुत, पेशागत सफलताका लागि नैतिकता, निष्ठा र इमानदारी आवश्यक रहेको प्रधानमन्त्री शाहको भनाई। बिम्स्टेकको गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री गुरूङ भारतको नयाँ दिल्लीमा। नेपालमा चिनी उत्पादन बढ़ाउन भारतबाट ल्याइयो उखुका चार उन्नत जात। पृथ्वी राजमार्गको गलौदी खण्ड मरमत गरिँदै आज रातीदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द हुने। दशैं लक्षित 13 अर्ब रूपियाँका नयाँ नोट वितरण। अर्थशास्त्र तर्फको नोबेल पुरस्कार हल र उथफोर्डलाई। पाकिस्तानमा इमरान खानको पार्टीका 278 सदस्य पक्राउ। साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेपयास्त्र नष्ट। रयल स्पोर्ट्स एकाडेमीको आयोजनामा पहिलो संस्करणको दशैं टेबल टेनिस प्रतियोगिता सम्पन्न। प्रयागराज सिंह शोभाल स्मृति अन्तर ओडा फुटसलको सेमी फाइनल पुग्ने टोलीको टुंगो।

दसैँमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडा, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।

पचाउन होस् र पाउन होस् रु 1,42,500 सम्मको क्याशब्याक र उपहारहरू। 85 र 98 इन्च टिभीमा TCL साउन्ड बार, फ्रिजमा सिजी इन्डक्सन कुकटप, वासिङ मेसिनमा 6 किलो सर्फेक्सन म्याटिक, एसीमा फ्री इन्स्टलेसन र 0% EMI नागरिकता भए पुग्छ। शर्तहरू लागू हुनेछन्। ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड TCL CG इलेक्ट्रोनिक्स।

35,700 रुपियाँसम्म क्यास ब्याकको अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टिजोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। कंग्रेस महाधिवेशन सम्बन्धी खबरबाट, नेपाली कंग्रेसको 15 महाधिवेशनको अन्तिम मत परिणाम 3 दिनभित्र सार्वजनिक गर्ने तयारी गरी मतगणना स्थल थप्ने तयारी गरिएको छ। मतपत्र र क्लस्टर धेरै हुँदा मतगणनामा ढिलाइ भएपछि पार्टी कार्यालय बाहिर टेन्ट टाँगेर थप स्थानमा मतगणना गर्ने तयारी भइराखेको हो। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले मतगणना स्थल बढ़ाएर गणनालाई तीव्रता दिन लागि बताउनु भएको छ। उहाँका अनुसार अहिले करिब 18 स्थानमा मतगणना भइरहेको छ। अत्यधिक संख्यामा मतगणना स्थल वृद्धि गरिएको अवस्था छ। अहिले नेपाली जनसम्पर्क समितिको 9 स्थानमा, आदिवासी जनजातिको 3 तथा सहमहामन्त्री महिला र खुल्लाको 4 स्थानमा मतगणना भइरहेको छ। यस्तै नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत खुल्ला केन्द्रीय सदस्यको गणना भोलिदेखि शुरू हुनेछ। केन्द्रीय निर्वाचन समितिले खुल्ला केन्द्रीय सदस्यको मतगणना भोलि बिहानबाट गर्ने तयारी गरेको छ। समितिका सदस्य सचिव राजु कटुवालका अनुसार भोलि बिहान 8 बजेबाट खुल्ला केन्द्रीय सदस्यको गणना शुरू हुने भएको हो। निर्वाचन समितिले मतगणनामा केन्द्रीय सदस्यका उम्मेद्वार बाहेक प्रतिनिधिको व्यवस्था नभएको जनाएको छ। यस्तै कंग्रेसको 15 महाधिवेशन अन्तर्गत खुलातर्फ सहमहामन्त्रीमा रामहरि खतिवड़ा र अजय बाबु शिवाकोटीले अग्रता बढ़ाउँदै लैजानु भएको छ। केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी छ।
3: नेकपा एमाले केन्द्रीय कमिटिमा मनोनित सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटिमा मनोनितहरूलाई शपथ ग्रहण गराउनु भएको हो। नेताहरू सृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कन्दङ्गवा, टंक अङ्गबुहाङ, नवीन योका, मीन प्रसाद गुरूङ, डबल पाण्डे र तेजेन्द्र केसीले शपथ लिनुभएको छ। असो 24 गते बसेको स्थायी कमिटी बैठकले उहाँहरूलाई केन्द्रीय कमिटिमा मनोनित गरेको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथिको घेराबन्दी अझै नसकिएको बताउनु भएको छ। साथै उहाँले ठूला र बलियाले बल जप्ती गर्छ भने त्यसलाई प्रतिवाद गर्नुपर्ने पनि बताउनु भएको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले पेशागत सफलताका लागि नैतिकता, निष्ठा र इमान्दारितालाई पहिलो शर्तका रूपमा लिनुपर्ने बताउनु भएको छ। राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंजमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको 184 समूहको दीक्षान्त समारोहमा उहाँले सो कुरा बताउनु भएको हो। उहाँले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न दीक्षित प्रहरी निरीक्षकलाई निर्देशन दिनुभएको छ।
4: कुनै पनि संकट आउँदा नागरिकको जीवधनको रक्षा गर्ने मुख्य जिम्मेवारी नेपाल प्रहरीको रहेकोले यो महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी, भेदभाव नगरी, आफ्नो कर्तव्यमा अडिग रही नेपाल प्रहरीले सदैव आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्नेछ भन्ने विश्वास आम नागरिकहरूमा अनुभूत हुने गरी काम गर्न आग्रह गर्दछ।
2: सोही कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले नेपाल प्रहरीको वास्तविक शक्ति कानूनले दिएको अधिकारमा मात्र नभई नागरिकले प्रदान गर्ने विश्वासमा निहित रहेको बताउनु भएको छ। उहाँले प्रहरी संगठनलाई प्रविधि मैत्री, पारदर्शी र पूर्ण व्यावसायिक बनाउनु पर्नेमा जोड़ दिनुभयो। साइबर अपराध, अन्तर्देशीय अपराध र विपद व्यवस्थापन जस्ता बदलिदो सुरक्षा चुनौतीको सामना गर्न नेपाल प्रहरीले आफ्नो कार्यशैलीमा व्यापक परिवर्तन गर्नुपर्ने महानिरीक्षक कार्कीको भनाइ थियो।
3: गृहमन्त्री सुदन गुरूङ दुई दिने भ्रमणका लागि भारतको दिल्ली जानुभएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ी प्रयास बिम्स्टेकको गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन गुरूङ दिल्ली जानुभएको हो। बिम्स्टेक गृहमन्त्री स्तरीय बैठक नयाँ दिल्लीमा असोज 27 आयोजना हुन लागेको छ। भारतीय गृहमन्त्री अमित शाहको पहलमा बैठक आयोजना हुन लागेको हो। बैठकमा नेपालका गृहमन्त्री गुरूङ सहित भारतका शाह, बंगलादेशका सलाहुद्दीन अहमद, भूटानका लुङतेन दोर्जी, म्यानमारका लेफ्टिनेन्ट जनरल न्युन्ट वेन स्वे, श्रीलंका बिजिथा हेरात र थाइल्याण्डका अनुतिन चान बिराकुल सहभागी हुनुहुनेछ। भ्रमणका क्रममा गृहमन्त्री गुरूङले भारतीय समकक्षी शाहसँग द्विपक्षीय भेटवार्ता समेत गर्नुहुने उहाँको सचिवालयले जनाएको छ। गृहमन्त्री गुरूङ असोज 28 गते स्वदेश फर्कने कार्यक्रम छ।
2: भारतका लागि प्रस्तावित राजदूत डाक्टर निश्चल नाथ पाण्डेले नेपालका प्रधानमन्त्री बालेन शाहले छिट्टै भारतको भ्रमण गर्ने बताउनु भएको छ। संसदीय सुनवाई समितिमा उहाँले आज प्रस्तुत गर्नुभएको कार्ययोजनामा यसबारे उल्लेख गरिएको थियो। कार्ययोजनामा नेपाल र भारतबीच उच्चस्तरीय भ्रमण, मैत्रीपूर्ण विचार आदान प्रदान तथा वार्तालाई नियमित बनाएर द्विपक्षीय समस्या समाधान गर्ने योजना छ, जसमा दुवै पक्षबाट हुने नियमित उच्चस्तरीय भ्रमण गराउन प्रयत्नशील रहने प्रतिबद्धता छ। कार्ययोजनामा उल्लेख भए अनुसार दुवै पक्षबाट हुने नियमित उच्चस्तरीय भ्रमण, मैत्रीपूर्ण विचार विमर्श र वार्ताहरू आपसी मित्रता सुदृढ़ गर्न तथा दुई देशका सबै समस्या समाधान गर्नका लागि उत्कृष्ट माध्यम हुन् उहाँले भन्नुभएको छ। परराष्ट्र मन्त्रीले जानकारी गराए अनुसार भनेर प्रस्तावित राजदूत पाण्डेले प्रधानमन्त्री शाहको भारत भ्रमणको विषय स्मरण गराउनु भएको हो।
3: चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याण राज शर्माले नेपाल र चीन बीचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै विश्वको दोस्रो ठूलो अर्थतन्त्रबाट मुलुकले अधिकतम आर्थिक लाभ लिनुपर्ने बताउनु भएको छ। आज संसदीय सुनवाई समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै शर्माले आर्थिक तथा विकास कूटनीतिलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ। नेपालको परराष्ट्र नीतिले आर्थिक कूटनीतिलाई जोड़ दिएको स्मरण गराउँदै दुई देशबीचको राजनैतिक विश्वासलाई थप सुदृढ बनाउने उहाँको भनाइ छ।
2: यसै गरी संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत चिरञ्जन थापाले आफ्नो कार्यकालमा कन्सुलर सेवाको गुणस्तर सुधार गर्दै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। संघीय संसदको संसदीय सुनवाई समिति बैठकमा बोल्दै उहाँले सो कुराको जानकारी दिनुभएको हो। उहाँले नेपालको राष्ट्रहित र कूटनीतिक क्षमता अभिवृद्धि आफ्नो प्राथमिकतामा रहने बताउनु भएको छ।
3: त्रिशुली नदीको कटानका कारण भाँसिएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गुजरी स्थित गलौदी खण्डमा थप मर्मत गर्नुपर्ने भएकाले आज रातिदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार थप मर्मत सम्मारका लागि गाड़ी चलाउन रोक लगाइएको हो। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म उक्त मार्ग हुँदै चल्ने सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गर्नेछ। यसअघि गजरी गाउँपालिका 5 गलौदी क्षेत्रमा सड़क भाँसिएपछि सामान्य मर्मत गरेर द्वितर्फी यातायात सञ्चालनमा ल्याइएको थियो, तर उक्त सड़क खण्डमा अझै थप मर्मतको कार्य गर्नुपर्ने आवश्यकता देखिएकाले यात्रुलाई कम प्रभाव परोस् भनेर रातिको समय पारेर आवागमन रोक्न लागि प्रशासनले स्पष्ट पारेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो दसैँमा बेपोका सामान किन्दा 20,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।
1: ए भति, यो चाडपर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
2: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन हो।

यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र स्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग भनेदेखि वाव।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई, नागरिकता भए पुग्छ।

0: यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। नेपालको ओखो अनुसन्धान तथा विकास सौदृढीकरण गर्दै चिनी उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने उद्देश्यले भारतबाट ओखोका 4 उन्नत जात नेपाल ल्याइएको छ। आज आयोजित औपचारिक कार्यक्रमका बीच काठमाडौँ स्थित भारतीय दूतावासका प्रथम सचिव निशाले नेपाल कृषि अनुसन्धान परिषद नार्कका कार्यकारी निर्देशक श्रीमत श्रेष्ठलाई उन्नत जातका ओखोका बिउ हस्तान्तरण गर्नुभएको छ। नार्क अन्तर्गत बाराजितपुरमा रहेको राष्ट्रिय ओखो बाली अनुसन्धान कार्यक्रम र भारतीय कृषि अनुसन्धान परिषद अन्तर्गत भारतीय ओखो अनुसन्धान संस्थान लखनऊको सहकार्यमा 30 जातका ओखो नेपाल ल्याइएको हो। भारतबाट ल्याइएका नयाँ जातका ओखोमा उत्पादन क्षमता र चिनीको मात्रा उच्च रहेको पाइएको छ। अगौटे, मध्यम र पिछौटे गरी फरक फरक अवधिमा परिपक्व हुने यी सबै जातमा ओखोमा लाग्ने भयानक रातो सडन रेड रट रोग प्रतिरोधी समेत छन्। हस्तान्तरण गरिएका 4 उन्नत जात मध्ये सीओएलके 16-20-2 को उत्पादन क्षमता 93.2 टन प्रति हेक्टर र सुक्रोज चिनीको मात्रा 17.7% रहेको छ। यो जात रातो सडन रोग प्रतिरोधी हुनका साथै मतेटिलो अवधिमा परिपक्व हुने गर्छ।
3: स्वास्थ्य बीमा बोर्डमा 3 जना सदस्य नियुक्त भएका छन्। बोर्डको रिक्त रहेको सदस्य पदमा सन्तोषी पौडेल, निजन उपाध्याय र तनवीर अहिर मित्राणी नियुक्त हुनुभएको हो। नवनियुक्त सदस्यहरूले आज आयोजित एक कार्यक्रमका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। उहाँहरूलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पद तथा गोपनीयताको शपथ ग्रहण भएको हो।
2: प्रहरीले बुढा नीलकण्ठको माथिल्लो बंगालबाट बरामद 21 किलो 750.8 ग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ। सुनसहित पक्राउ परेका चीनका हान फी, चौ लङसिङ र वाङ जिन्जे विरूद्ध थप अनुसन्धान जारी रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीका अनुसार उनीहरूले भाडाको घरमा सुनको कारखाना चलाएको आरोप छ र बरामद सुनको मूल्य 54,60,7,320 रूपियाँ छ।
3: सुदूरपश्चिम प्रदेश सरकारले करिब 2 महिनापछि ल्याएको चालू आर्थिक वर्ष 2083/84 विषयमा सत्तारूढ़ दलभित्र विवाद भएको छ। हिजो प्रदेशसभामा आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले 37.70 करोड़ बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमाथि छलफल गर्न आज बिहान 8 बजेका लागि बैठक बोलाइएको थियो, तर सत्तारूढ़ दलभित्रै बजेटका विषयमा असन्तुष्टि बढ़ेपछि भोलिसम्मका लागि बैठक स्थगित गरिएको छ। प्रदेश सभा सचिवालयले भोलि बिहान 9 बजे बस्ने गरी बैठक बोलाएको जनाएको छ। बिचौलिया मार्फत कमिशनको खेलमा बजेट ल्याइएको आरोप सत्तारूढ़ दलकै सांसदले लगाएपछि विवाद बढ़ेको छ। एमाले र नेकपाका सांसदले नै बजेट पारित गर्न नसघाउने चेतावनी दिएपछि समस्या सिर्जना भएको छ। सरकारमा रहेका मन्त्री समेत बजेटप्रति असन्तुष्ट देखिएका छन्। बजेटमा मुख्यमन्त्री खगराज भट्ट, अर्थमन्त्री चक्रबहादुर मल्ल र अर्थ सचिव राजेन्द्र हमालले एकलौटी गरेको आरोप लागेको छ। बजेटमा विवाद चर्किएपछि मुख्यमन्त्री खगराज भट्टले मन्त्रीहरूलाई छलफल गर्न बोलाउनु भएको छ।
2: पूर्व सांसद एवं नेकपा संयुक्तका नेता डाक्टर विजय पौडेलको निधन भएको छ। उहाँको आज किर्तिपुर अस्पतालमा निधन भएको हो। किर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डाक्टर किरण नकर्मीका अनुसार पौडेललाई अस्पताल ल्याइ पुर्याउँदै निधन भइसकेको थियो। आकस्मिक कक्षमा जाँच गर्दा उहाँको निधन भइसकेको थियो। नकर्मीको भनाइ छ, उहाँ एमालेको राजनीतिमा लामो समय सक्रिय हुनुहुन्थ्यो। एमालेबाट माधव नेपालको समूह छुट्टिएपछि उहाँ एकीकृत समाजवादीमा हुनुहुन्थ्यो। एकीकृत समाजवादी र तत्कालीन माओवादी एकता प्रक्रियामा जाने भएपछि उहाँ त्यसमा असहमति राख्दै नेकपा संयुक्तमा सक्रिय हुनुभएको थियो। उहाँले जनता टीभी पनि सञ्चालन गर्दै आउनुभएको थियो।
3: नेपाल राष्ट्र बैंकले बड़ा दशैंमा लक्षित 13 अर्ब रूपियाँ वितरण गरेको छ। नयाँ कटकटिया नोट सटाई सुविधाका लागि 13 अर्ब रूपियाँ वितरण गरिएको राष्ट्र बैंकले जनाएको छ। प्रवक्ता गुरु पौडेलका अनुसार 3 अर्ब रूपियाँ राष्ट्र बैंक आफैले सटाई सुविधा अन्तर्गत वितरण गरेको छ। 10 अर्ब रूपियाँ वाणिज्य बैंकहरूलाई सटाई गर्न दिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो।
4: करिब करिब 50 अरबको हारिमा हाम्रो सिस्टममा हामीले चाहिँ त्यो बराबरको पैसा त्यहाँ थपिसकेका चाहिँ छ। चलन चल्तीमा रहेको मुद्रा 50 अरबको हारिमा थपिएको चाहिँ छ। त्यसमध्ये पनि हामीले 13 अरब जति त साना दरका नोटहरू सुकिला तथा फ्रेस नोटहरू नै वितरण गरेछौँ। त्यसमा ती 13 अरब मध्ये 10 लक्षित वितरण गरेकोमा 3 अरब राष्ट्र ब्याङ्कबाट 10 अरब चाहिँ वाणिज्य ब्याङ्कहरूलाई वितरण गर्नको लागि सटाई दिएका चाहिँ छौँ। भनेपछि समग्रमा दसैँको लागि भनेर ठूलो रकम करेन्सी इन सर्कुलेसन अथवा चलन चल्तीको लागि मुद्रा सिस्टममा थपिसकेको चाहिँ छ। त्यसमध्ये पनि साना दरका सुकिला तथा फ्रेस नोटहरू त हामीले दसैँ लक्षित 13 अरब जति हाम्रो ढुकुटीबाट निकालेर 2 अरब 3 अरब जति चाहिँ राष्ट्र ब्याङ्कले नै वितरण गर्यो भने 10 अरब जति चाहिँ ब्याङ्कका वित्तीय संस्थाहरूले वितरण गर्नको लागि आफूले लिएर जानुभएको चाहिँ छ। हामीले आशा के गरेका चाहिँ छौँ भने सर्वसाधारणले ब्याङ्क तथा वित्तीय संस्थाहरूबाट पनि यो साना दरका नोटहरू पाउनु भएको चाहिँ छ अहिले भन्ने चाहेको चाहिँ छ।
2: हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौं।

दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जरा, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। आज शेयर बजार परिसूचक नेप्से 4 अंकले बढ़ेको छ। अघिल्लो कारोबार दिन 17.15 अंक बढ़ेको नेप्से आजको वृद्धिपछि 2595 अंकमा कायम भएको छ। कारोबार रकम केही घटेको छ। अघिल्लो दिन 4.83 अर्ब कारोबार भएकामा आज 4.46 अर्ब भएको छ। आज 105 कम्पनीको मूल्य बढ़दा 165 घटेको छ। 7 कम्पनीको मूल्य स्थिर रह्यो। सबैभन्दा ठूलो समूह बैंकिङमा आकर्षण देखा परेको छ। सो समूहमा सूचक सबैभन्दा धेरै 1.01% बढ़्यो। यस्तै व्यापार समूह 1.02% बढ़्यो। जीवन बीमा 0.05%, बैंक विकास बैंक 0.53%, फाइनान्स 0.21% बढ़ेका छन्। होटल तथा पर्यटन 0.87%, जलविद्युत 0.04%, लगानी 0.28%, उत्पादन तथा प्रशोधन 0.19%, माइक्रो फाइनान्स 0.01%, निर्जीवन बीमा 0.12% तथा अन्य 0.04% घटेका छन्।
3: अबको एक महिनामा 6 कम्पनीका संस्थापक प्रभावित स्थानीय र म्युचुअल फण्डले होल्ड गरेका शेयरको लकिङ अवधि सकिँदैछ। सोपान फार्मास्युटिकल्सको म्युचुअल फण्डका लागि बाँडफाँड भएको 2,14,500 शेयरको लकिङ अवधि कार्तिक 16 गते सकिँदैछ। चिराक्वा हाइड्रोपावरको 30,20,700 शेयरको लकिङ अवधि कार्तिक 14 गते सकिँदैछ र माथिल्लो मैलुम खोलाको 84,90,800 कार्तिक 2 गतेदेखि सकिँदैछ।
2: अब विदेशका खबर। यस वर्ष अर्थशास्त्र तर्फको नोबेल पुरस्कार रोबर्ट ई हल र माइकल वुडफोर्डलाई संयुक्त रूपमा प्रदान गरिएको छ। रोयल स्वीडिश एकाडेमी अफ साइन्सेसले उनीहरूलाई समष्टिगत आर्थिक स्थिरीकरणका व्यक्तिगत आर्थिक आधारको खोज तथा विकासका लागि यो प्रतिष्ठित पुरस्कार दिइएको हो। यस वर्षका अर्थशास्त्रका विजेताहरू हल र वुडफोर्डले नयाँ माइक्रो इकोनोमिक अर्थात समष्टिगत आर्थिक मोडल विकास गरेका छन्। यसले प्रभावकारी स्थिरीकरण नीति लागू गर्ने क्षमतामा महत्वपूर्ण सुधार ल्याएको समितिले उल्लेख गरेको छ।
3: पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपतकालीन शासन लागू गरिएपछि जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक ए इन्साफ पीटीआईका 278 सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। खानको रिहाईको माग गर्दै भएको सरकार विरोधी प्रदर्शनपछि प्रान्तमा आपतकालीन शासन घोषणा गरिएको थियो। दुई प्रहरी अधिकारीको नाम सार्वजनिक नगर्ने शर्तमा आइतबारदेखि पीटीआईका सदस्यलाई हिरासतमा लिन थालिएको जानकारी दिएका छन्। खानका समर्थकहरूले देशको कमजोर आर्थिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै सरकार विरोधी प्रदर्शन गर्दै आएका छन्। हजारौं समर्थक खैबर पख्तुनख्वामा आयोजित पदयात्रामा सहभागी भइरहेका बेला प्रान्तमा आतंकवादी हिंसा पनि बढ़ेको छ। विशेष गरी अफगानिस्तानसँगको सीमावर्ती क्षेत्रमा सुरक्षा चुनौती गम्भीर बनेको छ।
2: साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका ड्रोन र एक ब्यालिस्टिक क्षेपास्त्रलाई बीचमै रोकेर नष्ट गरिएको साउदी नेतृत्वको गठबन्धनले जनाएको छ। यमनका हुथी विद्रोही विरूद्ध लड़िरहेको गठबन्धनका प्रवक्ता तुर्की अल मालिकीले आज सामाजिक सञ्जाल एक्स मार्फत छुट्टा छुट्टै वक्तव्य जारी गर्दै उक्त जानकारी दिएका छन्।
3: अब खेल खबर। एल स्पोर्ट्स एकाडेमीको आयोजनामा पहिलो संस्करणको दशैं टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ। ललितपुरको गुवारको स्थित एल स्पोर्ट्स एकाडेमीको नवनिर्मित प्रशिक्षण हलमा सम्पन्न पुरूषतर्फ 30+, 40+, 50+ र 60+ गरी कुल 4 विधामा प्रतिस्पर्धा भएको थियो। 30+ विधामा एपीएफ विशाल श्रेष्ठ प्रथम भए। उनले एपीएफकै राजीव सिंह बन्जारलाई फाइनलमा पराजित गरे। खोल्चा पोखरीका योगेन्द्र महर्जन र एबीएमका सलीम ताम्राकाले तेस्रो स्थान प्राप्त गरे। 40+ विधाको खेलमा राजकुमार खड्केलाई हराउँदै विमललाज घिमिरेले स्वर्ण पदक जिते। एबीएमका अशोक महर्जन र किर्तिपुरका विलोण श्रेष्ठले तेस्रो स्थान हासिल गरे। 50+ विधामा एबीएमका जयराम महर्जन प्रथम, रतन डंगोल दोस्रो तथा भक्तपुरका शोभत जोछे र बनेपाका मध्यम मकै तेस्रो भए। 60+ खोल्चा पोखरीका प्रकाश भाखवाले स्वर्ण, किर्तिपुरका रविन्द्र महर्जनले रजत तथा मनोहरी थापा र एबीएमका सुदर्शन प्रसाद गौतमले कास्य पदक प्राप्त गरे।
2: प्रागराज सिंह सुवाल स्मृति अन्तर ओडा फुटसल प्रतियोगितामा ओडा नम्बर 4, 6, 16 र 14 सेमी फाइनलमा पुगेका छन्। आजको क्वार्टर फाइनलमा 4 ओडाले 21 ओडा विरूद्ध 5-0 एकतर्फी जित निकाल्यो। 4 ओडाका लागि अश्विन गुरूङले 4 गोल गर्दा 1 गोल आत्मघाती भएको थियो। यस्तै गरी 13 नम्बर 6 ओडाका लागि दिपेश श्रेष्ठले 2 र सन्तोष भण्डारीले 1 गोल गरे। 13 ओडाले आत्मघाती गोल उपहार पाएको थियो। तेस्रो क्वार्टर फाइनलमा 16 ओडाले 20 ओडालाई 6-1 को फराकिलो अन्तरले हराएको छ। 20 ओडाका युकिन मान डंगोले 1 गोल फर्काएका थिए र चौथो तथा अन्तिम क्वार्टर फाइनलमा 14 ओडा र 26 ओडालाई पेनाल्टी सुट आउटमा 3-2 निराश बनाएको थियो। नियमित समयको खेल गोल रहित बराबरीमा सकिएको थियो।
3: कांग्रेस महाधिवेशनको अन्तिम परिणाम 3 दिनभित्र आउने गरी मतगणना स्थल बनाइदिई खुला केन्द्रीय सदस्यहरूको मतगणना भोलिबाट। एमाले केन्द्रीय कमिटिमा मनोनित सदस्यहरूले लिए शपथ। आफूहरूमाथिको घेराबन्दी अझै नसकिएको ओलीको दावी।
2: प्रस्तावित राजदूतद्वारा संसदीय सुनवाईमा कार्ययोजना प्रस्तुत। पेशागत सफलताका लागि नैतिकता, निष्ठा र इमानदारी आवश्यक रहेको प्रधानमन्त्री शाहको भनाई। बिम्स्टेकको गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री गुरूङ भारतको नयाँ दिल्लीमा।
3: नेपालमा चिनी उत्पादन बढाउन भारतबाट ल्याइएकोका 4 उन्नत जात पृथ्वी राजमार्गको गलौदी खण्ड मर्मत गरिँदै आज रातिदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द हुने। दशै लक्षित 13 अर्ब रूपियाँका नयाँ नोट वितरण।
2: अर्थशास्त्र तर्फको नोबेल पुरस्कार हल र उडफोर्डलाई। पाकिस्तानमा इमरान खानको पार्टीका 278 सदस्य पक्राउ। साउदी अरबमाथि हुथीको आक्रमण प्रयास। ड्रोन र ब्यालेस्टिक क्षेपयास्त्र नष्ट।
3: र एलआई स्पोर्ट्स एकाडेमीको आयोजनामा पहिलो संस्करणको 10 टेबल टेनिस प्रतियोगिता सम्पन्न। प्रयागराज सिचुवाल स्मृति अन्तर ओडा फुटसलको सेमी फाइनल पुग्ने टोलीको टुङ्गो।
2: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्।

0: सम्पूर्ण नेपालीमा विजयादशमी तथा दीपावली 2083 को हार्दिक मंगलमय शुभकामना। यो दशैं तिहार सबैको शुभ रहोस्।
1: पशुको कृत्रिम गर्भाधान एआई गराउनका लागि तुमलिन्टार भेट्स फर्मा, पशुको स्वास्थ्यको साथी किसानको विश्वास, पशुको स्वास्थ्य हाम्रो प्रतिबद्धता, गुणस्तरीय सेवा हाम्रो बाचा। हाम्रा सेवाहरू पशुको कृत्रिम गर्भाधान एआई गराउने, गुणस्तरीय औषधि, खोप तथा भिटामिन सप्लिमेन्ट तथा टोनिक, पशु स्वास्थ्य परामर्श सेवा, उचित मूल्यमा भरपर्दो सेवा। प्रोप्राइटर नरध्वज भण्डारी, सम्पर्क 9815087908, 9763585770। सुरेश भण्डारी, सम्पर्क 9800906516, 9860376996। हामी कहाँ पशुहरूको सम्पूर्ण औषधि, खोप, भिटामिन सप्लिमेन्ट तथा पशु स्वास्थ्य सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध छ। साथमा तरकारी, बिउ र विषादी समेत सुपथ मूल्यमा बिक्री गरिन्छ।

0: बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग, आफन्त, इष्टमित्र एवं समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। किराना सम्बन्धी सामानहरू, खाद्यान्न सामान र चिसो पेय पदार्थहरू थोक तथा खुद्रा मूल्यमा खरिद गर्नु परेमा सधैँ हामीलाई सम्झनुहोस्। सामानहरूको होम डेलिभरी गर्नका लागि समेत उत्सव एण्ड सौरभी स्टोर, तुमलिङटार एयरपोर्ट मेन गेटको पूर्व लाइन। प्रोप्राइटर उमेश बस्नेत, सम्पर्क 98 5251 737 र 98 020 51 737। बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ चौकस, जाली, खापा सहित घरायसी तथा अफिसियल गुणस्तरीय फर्निचरहरू तयार गरिन्छ। प्लाईवुड चाहिएमा र होम सर्भिस सेवा आवश्यक भएमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर सूर्य बहादुर नरेश तामाङ, पवित्र फर्निचर उद्योग, खाँदबारी 7, मंगला देवी थान। सम्पर्क 0295160036, 98 421 0854।
1: दशैं तिहारको शुभकामना सबै नेपालीहरूमा खुशी, शान्ति र उत्तरोत्तर प्रगति होस्।
0: गुणस्तरीय एक दिने ब्रोइलर कुखुराको चल्ला, हाँस, टर्की, बट्टाई, कालिजका चल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई, भैंसी, बाख्रा, बंगुरको दानाका साथमा जिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा
2: कटवाल स्टोर र सगरमाथा मासु पसललाई सधैँ सम्झनुहोस्।
0: यहाँ विवाह, पार्टी, वनभोजका लागि विशेष छुटको व्यवस्था समेत रहेको छ। खुद्रा र होलसेल सामान खरिदका लागि सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खाँदबारी, सङ्खुवा सभा,
2: साथमा सगरमाथा मासु पसल समेत सञ्चालनमा रहेको सहर्ष जानकारी गराउँदछौ।
0: किराना सामान, खाद्यान्न सामान, चिसो पेय पदार्थ, कुखुराको चल्ला र पशुको आहार दाना आवश्यक भएमा होम डेलिभरी सेवा समेत लिन सक्नुहुनेछ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खाँदबारी 1, टोडीखेल बस्तारको हाइवे सँगै ठूलो घरमा रहेको पसल। प्रोप्राइटर बलराम कटवाल 98 6 21 38 393, ईश्वरी कटवाल 98 4 21 07 629 र 029 560 508।

एउटा ट्रकले केवल सामान मात्र बोक्दैन, यसले विश्वास पनि बोक्छ। यसले जीवन, व्यवसाय र राष्ट्रलाई अघि बढाउँछ। त्यसैले भित्र जाने हरेक कुरा जेन्युइन हुनुपर्छ। स्थानीय समाधान सजिलो लाग्न सक्छ, तर जब तपाईँको व्यवसाय अप टाइम

0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले साँझ 7 बज्यो
1: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका संखुवा सभा

0: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
1: खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: साथमा ल्याउनु पर्ने कागजातहरू
1: नेपाली नागरिक
2: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
1: खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: साथमा ल्याउनु पर्ने कागजातहरू:
1: नेपाली नागरिकताको प्रमाण पत्र,
0: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
1: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
0: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
1: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
0: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
1: जग्गाको नापी नक्सा,
0: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
1: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
0: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनु हुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुणथान सङ्खुवा सभा।

0: बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू आफन्त इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। चन्द्रसन्स गोल्ड एण्ड सिल्भर सप, सीएस गोल्ड एण्ड सिल्भर सप, खानदारी 1, भानुचोक, सङ्खुवा सभा, प्रोप्राइटर हरिबहादुर श्रेष्ठ, सम्पर्क 029563126, 98520753376, 98423409447। हामी कहाँ नम्बरी सुन र असली चाँदीका आधुनिक तथा पुराना डिजाइनका आकर्षक गरगहना पाउनुका साथै अर्डर अनुसार गरगहनाहरू बिक्री र सट्टापट्टा पनि गरिन्छ। हाम्रो शाखा भोजपुर जिल्लाको सडानन्द नगरपालिका वडा नम्बर 4 दिङला बजारमा समेत रहेको छ। दिङला बजार सम्पर्क 97422809475, प्रोप्राइटर उमेश श्रेष्ठ। साथमा किचन आइटम र गिफ्ट आइटमका सम्पूर्ण सामानहरू एउटै छानामुनि, ग्यास चुलो, प्रेसर कुकर, राइस कुकर लगायत सम्पूर्ण सामानहरू खरिद गर्न चन्द्रसन्स भाँडा पसल, प्रोप्राइटर खेम बहादुर श्रेष्ठ, सम्पर्क 98094031641, र सीएस भाँडा पसल, प्रोप्राइटर विनिता श्रेष्ठ, सम्पर्क 98621338229, खादबारी 1, भानुचोक।
1: बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा सबै नेपालीमा खुशी, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खाना, खाजा, नास्ता र बास बस्नको लागि सधैं सम्झनुहोस्। प्रोप्राइटर चन्द्रबहादुर नेउपाने, जलजला होटल परिवार, 556 वाना बजार, सङ्खुवा सभा।
0: दुई हजार 83 सालको दशैं तिहारको पावन अवसरमा समस्त ग्राहकवर्ग लगायत सबै नेपालीहरूमा सुस्वास्थ्य, दीर्घायु एवं खुशी, शान्ति, ऐश्वर्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वास्थ्य परामर्शका लागि सम्झनै पर्ने नाम चन्द्रहाङ लिम्बु, सुमित्रा लिम्बु, जिना फार्मेसी, चैनपुर 6, भीमसेन थान, सम्पर्क नम्बर 98420164159।

0: दशैं तिहार र छठ पर्वको अवसरमा सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना।
1: समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: मिनी टिलर खरिद गरेर गोरु पाल्ने झन्झटबाट मुक्त बन्नुहोस्। ग्राहकहरूको मागलाई ध्यानमा राखेर कृषि यान्त्रीकरण सामग्री पसल तुमलिङ तारले आवश्यक सम्पूर्ण साइजका मिनी टिलर, जमिन जोत्ने हाते ट्याक्टर, माग बमोजिम उपलब्ध गराइरहेकोले कृषक महानुभावहरूले तुरन्त सम्पर्क गर्नुहोला। मिनी टिलरका साथमा कुटानी पिसानी सम्बन्धी विभिन्न प्रकारका मिल मेसिनरी सामानहरू, चोकर बनाउने मेसिन, जुस उत्पादनका लागि आवश्यक मेसिन, बाली गोडमेल र घाँस काट्नका लागि आवश्यक औजारहरू आवश्यक भएमा पनि सम्झनुहोला। साथमा कृषि कार्यमा प्रयोग हुने मिल मेसिनरी सामानहरूको पार्ट पूर्जा आवश्यक भएमा र मरमत गर्नु परेमा सधैँ सम्झनुहोस्।
3: प्रोप्राइटर कृष्ण थापा 9813978811, कृषि यान्त्रीकरण सामग्री पसल तुमलिङटार बोर्डिङ स्कूल अगाडि।
4: बड़ा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा सबै नेपालीमा खुशी, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। थान कपडा, रेडीमेड कपडा, सर्टिङ सुटिङका कपडा, विद्यालय पोसाक, लेडिज तथा जेन्ट्स आइटमका नयाँ डिजाइनदार कपडा, बाल बालिकाका लागि आवश्यक सम्पूर्ण आइटमका कपडा, सिरक, दसना लगायत जस्तो सुकै कपडा आवश्यक भएमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर विनोद पोखरेल, मामा होलसेल वस्त्रालय, 557 बिहिबारे बजार। सम्पर्क नम्बर 9840069772।
2: बड़ा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। 24 क्यारेट सुनका गहना, असली चाँदीका गहना बनाउनु परेमा र पुराना सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर खड्ग विश्वकर्मा, आस्था सुनचाँदी गहना पसल, 554 लिङलिङ बजार। सम्पर्क नम्बर 9841148032। साथै हाम्रो शाखा 556 को वाना बजारमा समेत रहेको छ। वाना बजार सम्पर्क अर्जुन शंकर 9842427421।

0: हाम्रा सबै ग्राहक मानुभावहरूमा दशैं तिहार र छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। हाम्रा सबै शुभचिन्तकहरूमा खुशी, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: यहाँ सम्पूर्ण मोटर बाइक मर्मत गर्नुका साथै स्पेयर पार्ट्स पनि सुपथ मूल्यमा पाइन्छ। मोटरसाइकल वास गर्न, मोटरसाइकल मर्मत गर्न, मोटरसाइकलका विभिन्न पार्ट पूर्जाहरू परिवर्तन गर्न
0: प्रोप्राइटर अमित चौधरी, वसुधा मोटरसाइकल वर्कसप,
1: खाँदबारी नगरपालिका कार्यालय र वेलफेयर डाँडाको ठिक बीचमा हाइवेसँग सड़क मुनि रहेको मोटरसाइकल वर्कसप।
0: सम्पर्क नम्बर 9840284915। याद राख्नुहोस् है, शङ्खसभामा 15 वर्ष भन्दा बढी समय निरन्तर मोटरसाइकल मर्मतको क्षेत्रमा ख्याति कमाइरहेको अत्यन्तै दक्ष मिस्त्री अमित चौधरीको मोटरसाइकल वर्कसप वसुधा मोटरसाइकल वर्कसप। यहाँ पाइने सामान र सेवामा समेत अत्यन्तै सहुलियत दरले कायम गरिएको सबैलाई जानकारी गराउँदछ।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 को उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 साउन 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
0: आवश्यक कागजातहरू नागरिकता प्रमाणपत्रको फोटोकपी 1 प्रति, हालचालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 दफा 3 र 10 को प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेसन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेकका सम्पूर्ण लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेसन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सफकल र 1 प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस 1 प्रति, बाल पोषणको हकमा जन्म दर्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी 1-1 प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम। थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन बिसुङके 98520-58129, वडा सचिव उपेन्द्र भट्ट 98520-04-00 छ। सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।
0: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083/3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू:
0: नेपाली नागरिकताको प्रमाणपत्र,
1: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
0: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
0: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र,
1: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
0: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
1: खागबारी नगरपालिका 3 नम्बर वडा कार्यालय मानेभन्ज्याङ सङ्खुवा सभा।

0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले रातको 8 बज्यो।
1: दशैं तिहारको शुभकामना सबै नेपालीहरूमा खुशी शान्ति र उत्तरोत्तर प्रगति होस्।
2: गुणस्तरीय एक दिने ब्रोइलर कुखुराको चल्ला, हाँस, टर्की, बट्टाई, कालिजका चल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई भैंसी, बाख्रा, बंगुरको दानाका साथमा जिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा
3: कटवाल स्टोर र सगरमाथा मासु पसललाई सधैँ सम्झनुहोस्।
2: यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको व्यवस्था समेत रहेको छ। खुद्रा र होलसेल सामान खरिदका लागि सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा

0: बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू आफन्त इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। 24 क्यारेट सुनका गहना असली चाँदीका गहना बनाउनु परेमा र पुराना सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर गम बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचादी हस्तकला उद्योग, खाँदबारी 1 भानुचोक सङ्खुवा सभा। सम्पर्क नम्बर 98423-65631 र 98070-13265।
1: आस्था सुन चाँदी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा।
2: एक नम्बर सुन र असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला, झुम्का, मंगलसूत्र, शिरमा लगाउने जुन तारा, पुराना डिजाइनका माडवारी, नौगेडी, ढुङ्ग्री, बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा, पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन्चार लिङलिङ बजार।
1: प्रोप्राइटर खर्ग विश्वकर्मा।
0: सम्पर्क नम्बर 98423-65082।
2: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शङ्कर।
3: फोन नम्बर 98113-96-97।
4: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
3: पुरानो ग्यास्ट्रिक अल्सर, हर्सा, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, चिनी रोग, टन्सिल, बात, हाडजोनी, नसा, नाक कान, घाँटी, दम, पिनास, तल्लो पेट दुख्ने, महिनावारी गडबडी भएको, हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर, पाठेघर सम्बन्धी बाजुपनको समस्या, हात झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी, इसिजी, एक्सरे, भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ।
2: सम्पर्क नम्बर 029-570-292,
3: 98-43-45-019 र 98-14-36-51-88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका 6 सङ्खुवा सभा।
5: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
6: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ टार, हाम्रा सेवाहरू
7: हाते ट्र्याक्टर,
6: कुटानी पिसानी मिल,
7: चोकर बनाउने मिल,
6: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
7: घाँस काट्ने मेसिन,
6: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
7: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ टार।
2: सम्पर्कका लागि फोन नम्बर 98-19-37-88-11।

0: तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफान गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। चैनपुर छ चैनपुर बजार त्रि चौक प्रोपाइटर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861237744 र 9153877775।
1: कान्छी के तिमी म बिना बाँच्न सक्छौ र?
2: तिमी सक्छौ र?
1: म पनि सक्दैन कान्छी। तिमी र म एकअर्का बिना बाँच्नै सक्दैन। अब हामी जसरी हुन्छ भागेर बेहोर्ने है?
2: भागेर त नगर्ने, मागेर गर्ने।
1: मागेर गर्नलाई तिम्रो बाबा आमा दादाले हाम्रो माया स्वीकार्नुहुन्न, त्यो त तिमीलाई पनि थाहा छ त।
2: थाहा छ त, तर पहिला माग्न त आऊ, अनि मागेर पनि दिनु भएन भने बरु भागौँ कि कसो। मेरो प्यारो कान्छ,
1: त्यसो भए म भोलि बिहानै तिम्रो घरमा तिम्रो बाबा आमा दादासँग तिम्रो हात माग्न आउँछु नि त।
3: आउलास भोलि त, भोलि आइज, म मेरो बहिनीको आजै केटो खोजेर हतार हतार आजै बिहे गरेर पठाइदिन्छु।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
2: निकिता किराना पसल नै किन?
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
2: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 9842447462।
0: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
3: प्रोप्राइटर सबिना जिनी तामाङ, सम्पर्क नम्बर 9804458909। मिसन टेरेन सप्लायर्स,
0: हातबारी 9, तुम्लिङटार, सङ्खुवा सभा।

0: ठेक्का त ट्याक्रा मिले नि। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउन हो?
1: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेजको आधिकारिक डिलर्स प्रजल ट्रेड खातारी तीन मङ्गलादेवी थान सुमन्चोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 98521।

0: गहना प्रतिको चाहन, सुन्दरता प्रतिको आकर्षण जोगाइराख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी 9 तुमिनटार खाद्य संस्थान अगाडि, सम्पर्क 029575040 9842046156।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि
3: सम्पूर्ण नेपालीमा विजयादशमी तथा दीपावली 2083 हार्दिक मंगलमय शुभकामना। यो दशैं तिहार सबैको शुभ रहोस्।
4: पशुको कृत्रिम गर्भाधान एआई गराउनका लागि तुमलिन्टार भेट्स फर्मा पशुको स्वास्थ्य

0: आफन्त इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ चौकस, जाली, खापा सहित घरायसी तथा अफिसियल गुणस्तरीय फर्निचरहरू तयार गरिन्छ। प्लाइवुड चाहिएमा र होम सर्भिस सेवा आवश्यक भएमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर सूर्य बहादुर नरेश तामाङ, पवित्र फर्निचर उद्योग, खाँदबारी सात, मंगला देवी थान। सम्पर्क 0295160036, 98421080054।
1: दशैं, तिहार र छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। बिजुलीको सामान, पेन्टिङ रंग, सबै प्रकारका पाइपहरू र किराना सामान एउटै छानामुनि मिनु आइरन स्टोरमा यहाँहरूलाई स्वागत छ। हामी कहाँ गुणस्तरीय रड र पाताहरू पाइन्छ। झ्याल, ढोका र ग्रिलका सामानका लागि हामीलाई सम्झनुहोस्।
2: अलैची खरिद बिक्री, कामाख्या ग्यास र हुलास जस्ता पाताका लागि सधैँ सम्झनुहोस्।
1: मिनु आइरन स्टोर, चैनपुर 7, संखुवा सभा। प्रोप्राइटर पासाङ शेर्पा।

0: दशैं तिहार र छठ पर्वको अवसरमा सबै नेपालीहरूमा हार्दिक शुभकामना।
1: हामी कहाँ छापावाला एक नम्बरी सुन र चाँदीका गहनाहरू पाइनुका साथै पुरानो सुनलाई रिफाइन गरी एक नम्बर बनाइन्छ। प्रोप्राइटर सुजन धमला 98243056142 98190050 69 नवबुद्ध ज्वेलर्स सुमनिन्तार शङ्खुवास।
0: दशैं तिहार र छठ पर्वको सबैमा शुभकामना। चाडपर्व खुशी साथ मनाऊ।
1: किराना सामान, खाद्यान्न सामान र चिसो पेय पदार्थहरू होलसेल मूल्यमा खरिद गर्न र घर घरमा सामान ढुवानी गर्न सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर धनबहादुर तामाङ, सबिना जिमी तामाङ, निकिता किराना पसल, साथमा मिशन ट्रेड एण्ड सप्लायर्स, तुमलिङटार बोर्डिङ अगाडि। सम्पर्क 98424044762, 98040580089। दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा, रंगरोगन र हार्डवेयरका सम्पूर्ण सामानहरू उपलब्ध छ। साथमा गिट्टी बालुवा आवश्यक भएमा र ढुवानी गर्नु परेमा होम डेलिभरीको समेत व्यवस्था गरिएको छ।
2: धानको तेल पाइदो रहेछ है यहाँ चाहिँ।
3: यो चाहिँ कोलेस्ट्रल, सुगर, प्रेसरको लागि, विशेष गरी मुटुको लागि चाहिँ राम्रो हो।
1: प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क 98520517353। प्रज्वल ट्रेडर्स, खाँदबारी नगरपालिका, वडा नम्बर 3, मंगला देवी थान, शङ्खुवा सभा।

0: पाखरीबास एफएम समय सूचक यो पाखरीबास एफएम को समय हो अहिले रातको 9 बज्यो।
1: आदरणीय श्रोताहरु अबको कार्यक्रममा हामी प्रस्तुत गर्दैछौ गजलका सुरहरू।
2: स्मार्ट मान्छे स्मार्ट तरिका प्रभु बैंकको मोबाइल
3: ब्याङ्क
4: विश्वास र गुणस्तरको अर्को नाम न्यू लक्ष्मी ज्वेलर्स अल्डरसर्ट यूके
5: शुभम असली ओपीसी सिमेन्ट सिन्स 2003
6: म्यासाच्युसेट न्यू ह्याम्पसायर र रोड आइल्यान्ड वरिपरि घर किनबेच गर्नु परेमा ओनेस्ट रियल इस्टेट
7: स्विटली जडीबुटी आयुर्वेदिक हेयर अयल सप्तर्षी आयुर्वेद अमिताभ पुरानो मानेश्वर
6: अब दुबईमा मोबाइल किन्नुहोस् दुबई र नेपालमा वारेन्टी पाउनुहोस् इजी मोबाइल बजार मीना बजार नेपाली गल्ली बरदुबई यूएई
8: त्यत्रो त्यत्रो डिग्री पास गरेर दाई चाहिँ नि गायक बन्छु भन्दै हिँड्नु भएको छ भाइ चाहिँ चिया पसल गरेर बसेको छ लाजे म त अझ कुनै दिन करोडपति बन्छु रे होइन 20 रुपियाँको चिया बेचेर करोडपति बनिन्छ छोरा दिनदिनै बढ्दैछ केही सोच्नु पर्दैन
9: मैले सोचिसकेको छु सानो यो त सुरुवात मात्रै हो मलाई केही समय देऊ मेरो यही देशमा केही गर्ने सपना छ
8: सपना मात्रै देखेर हुन्छ देशमा केही गर्ने जस्तो वातावरण हुनु परेन
9: सबैले यही सोचेर हिँडेपछि देश कसरी बन्छ वातावरण त आफैले बनाउने हो सानो
8: ल ल तिमी वातावरण बनाएर बस म चाहिँ यो उजाडमा बस्न सक्दिन जुन दिन तिम्रो वातावरणमा हरियाली हुन्छ नि त्यो दिन लिन आउनु गई म
9: सानो सानो सानो
10: ए नरेमुला त्यति एउटी गीतले छोड्दै मर हुन्छ अझै कति चोट सहनु छ जीवनमा
11: जीवनमा सबै चोट सहन सकिने रहेछ कि यो मायाको चोट सहनै नसकिने रहेछ जब एक पटक कटक्क मुटु खान्छ नि खाएको खाई खाएको खाई छोड्दै छोड्दैन
10: ल भइगयो नरै न त
11: रुन्छ रुँदा मन हल्का हुन्छ को छ र माया नलाको चोखो को छ र मायामा नरोको सबै रुन्छन्
10: अनि यस्तो पब्लिकमा रुने हो त
11: अनि कहाँ रुने त रुने ठाउँ चाहिएन कतै रुने ठाउँ भेटिए पनि गएर छाती पिटी पिटी हुन्थे।